0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
1: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइन का सोफा, दराज, पलंग, टीवी दराज, टेबल दराज, ऑफिस टेबल, लो बेड, डाइनिंग टेबल, प्लास्टिक का टेबल, भाड़ा का आइटम, स्टील तथा गिफ्ट का आइटम, गैस चूल्हो का सेट, कप सेट,
1: साथ में सिरक, मैट्रेस, कुशन कवर, सोफा मैट, तना डोरमैट र पर्दा को लागि सधैं हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एंड फर्निशिंग सेंटर, बेसीसार नगरपालिका साथ, मनांगी चौतारा, लमजुङ।
2: संपर्क मोबाइल 9846098 9846098।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: Extreme Energy Drink Time Check अहिले ठीक 6 बजेको छ।
7: Extreme Energy Drink Taste the difference, feel the energy।
8: मर्सिङ डीएफएम 95 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 2 गते मंगलबार, सन 2026 जून 16 तारीक शुद्ध जेठ शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिकोत्सव मनाउँदै गरेको दार्चुलाको रेडियो कालापानी 102.2 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत, कृषि पर्यटन पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा।
0: परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वान बीच बेइजिङमा भेटवार्ता, सुरक्षा विकास तथा कनेक्टिभिटी बारे छलफल, असंलग्न नीतिमा नेपाल प्रतिबद्ध।
1: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा, अचार कृषि र पाककलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई।
3: पैसा भन्दा खुसी मिलेछ, पहिला चाहिँ आफूसँग पैसा छैन, जाँगे पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
0: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत, युद्ध शुरू भएता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि, युद्ध विरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई।
1: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: काया कैरनमा अब खबरको सिलसिला। खर्च कटौतीलाई प्राथमिकतामा राखेर सबैजसो प्रदेश सरकारहरूले हिजो आर्थिक वर्ष 2083-84 आय व्यय अर्थात बजेट प्रस्तुत गरेका छन्। कोशीको बजेट 40,44,98,00,000 रूपियाँ बराबरको रहेको छ। त्यसैगरी मधेस प्रदेशको 41,13,86,00,000 रूपियाँ बराबरको प्रस्तुत भएको छ। बागमती प्रदेशले सबैभन्दा धेरै 66,93,33,00,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ। त्यसैगरी गण्डकीले 32,99,99,00,000, लुम्बिनीले 37,38,45,00,000, कर्णालीले 35,39,80,00,000 रूपैयाँ बराबरको र सुदूरपश्चिम प्रदेशले 37,70,00,000 रूपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच सहमति नहुँदा गैराती अबेर मात्र बजेट प्रस्तुत भयो। प्रदेश सरकारहरूले बजेटमा पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ़ाएका छन्। आन्तरिक राजस्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै बागमती, मधेस र लुम्बिनीले बजेट घटाएका छन्। गएको वर्षको तुलनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीले आउँदो वर्षका लागि चालूतर्फको बजेट विनियोजन घटाएका छन्। कर्णालीले भने बजेटको आकारसँगै चालू र पूँजी दुवै शीर्षक अन्तर्गतको बजेट बढ़ाएको छ। प्रदेशका आवश्यकता र सम्भावना औलाएर बजेट विनियोजन गरिएका छन्। पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रम थपिएका छन्। गौरवका आयोजनासँगै स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा परेका छन्। त्यसैगरी सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रम पनि प्राथमिकतामा परेका छन्। प्रदेश सरकारहरूको बजेट शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच हिजो बेजिङमा द्विपक्षीय औपचारिक वार्ता भएको छ। नेपालमा पछिल्लो निर्वाचनपछि गठित सरकार र चीन सरकार बीचको यो पहिलो उच्चस्तरीय राजनीतिक सम्वाद हो। वार्तामा सुरक्षा, विकास, पूर्वाधार, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको छ। भेटपछि परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङबाट टेलिफोनमा भन्नुभएको छ, चिनिया समकक्षीसँग औपचारिक भेटवार्ता असाध्यै सौहार्दपूर्ण भयो। दुई देश बीच का सबै विषय हामीले खुल्ला रूपमा छलफल गर्यौं। हाम्रो छलफलले दुई देशको सम्बन्ध थप सुदृढ र सुमधुर भएको छ भन्ने विश्वास छ। यसैबीच चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख मन्त्री लिउ हाई सिंहसँगको भेटमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल सरकारका तर्फबाट एक चीन सिद्धान्तमा प्रतिबद्धता दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनाल र सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ बीच राष्ट्रिय स्वतन्त्र पार्टी र चिनिया कम्युनिष्ट पार्टी सीपीसी बीच सम्बन्ध विस्तार बारे समेत छलफल भएको छ। नयाँ पत्रिकामा खबर छ।
0: यस वर्ष असार लागिसक्दा पनि मनसुनी वायु नभित्रिँदा किसान चिन्तित बनेका छन्। असारसँगै धान रोपाई शुरू हुने भए पनि यसपटक ढिलो गरी मात्र मनसुन भित्रनेर कमजोर प्रणाली रहेकोले पानी कम पर्ने आकलन गरिएको छ। नेपालमा सामान्यतया जून 13 मनसुन प्रवेश गर्ने सरदर अनुमान हो। गएको वर्ष दुई हप्ता अघि नै मध्य जेठमै मनसुन भित्रिएको थियो, तर प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकोले यसपटक मनसूनमा प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढ़ी हुँदा दक्षिण एसियाली मनसून कमजोर बनेको यसअघिका तथ्याङ्क र अध्ययनले देखाएको छ। यसपटक पनि त्यही प्रक्रियाको कारण भारतमै ढिलो गरी मनसून प्रवेश भएको छ। नेपालमा पनि अझै भित्रिसकेको छैन। मौसम विज्ञान विभागले अनुगमन गरिरहेको जनाएको छ र मनसून भित्रन अझै केही दिन लाग्ने भएको छ। दक्षिण भारतमा पानी परे पनि उत्तरतिर सुक्खा छ। नेपालमा अबको केही दिनमा मनसून भित्रिहाले पनि एकैपटक देशभर वर्षाको सम्भावना भने कम रहेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार अहिले प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा देख्ने पर्ने देखिएको छ। काया कैरनमा महिला आत्मनिर्भरता बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना।
1: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
11: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत, कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता, सुरक्षा, विकास तथा कनेक्टिभिटीबारे छलफल, असंलग्न नीतिमा नेपाल प्रतिबद्ध, असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, घर परिवारको जिम्मेवारी सम्हाल्दै पनि मेहनत, सीप र दृढ इच्छा शक्तिका साथ आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ। हाम्रो समाजमा यस्ता धेरै महिलाहरू छन् जसले घरेलु कामसँगै खाली समयमा साना उद्यम शुरू गरेर सफलता हासिल गरेका छन्। तालिम, संस्थागत सहयोग र आफ्नै प्रयासका आधारमा व्यवसाय अघि बढ़ाइरहेका यी महिलाले आर्थिक मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनेर अरू का लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
3: ललितपुर जाउला खेलकी अञ्जु थापाले घरधन्दा र वृद्ध ससुराको रेखदेखमा सीमित आफ्नो दैनिकीलाई 4 वर्ष अघि वडा कार्यालयको उद्यमशीलता तालिम मार्फत नयाँ मोड़ दिनुभयो। उहाँ सहित टोलका दिदी बहिनीहरूले फुर्सदको समय सदुपयोग गरी झोला, साबुन, सरफ, पोते, बत्ती, धूप र खाद्य परिकारहरू बनाउन थाल्नुभयो। 5-6 हजार रूपियाँको सानो सामूहिक लगानीबाट शुरू भएको यो व्यवसायबाट उत्पादित हुने झोला, साबुन, पोते, धूप, बत्तीको माग जाउलाखेल र भनीमण्डलको हाट बजारमा उच्च छ, जसले उहाँहरूलाई श्रीमानसँग हात थाप्नुपर्ने अवस्थाबाट मुक्त गराई आत्मसन्तुष्टि र आर्थिक स्वावलम्बन प्रदान गरेको छ।
4: घरमा हात थापेर माग्दाखेरि अब आफूलाई केही खान मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानु, अब कुरेर बसिरहनु, अनि अरूले अब 100 रुपियाँको सामानलाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, त्यो चाहिँ कम भएको छ। त्यही हो अलिकति आफूलाई आत्मसन्तुष्टि, अब जे आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ। त्यही हो
3: 10 वर्षसम्म वैदेशिक रोजगारीमा संघर्ष गरेर फर्किएकी ललितपुर बागडोलकी मीना खड्काले 7 वर्ष पूर्ण रूपमा गृहस्थ जीवन बिताएपछि आफ्नो पाककलाको सिपलाई व्यावसायिक अचार उत्पादनमा बदल्नुभयो। कुनै औपचारिक तालिम बिना नै आफन्तहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएर शुरू गर्नुभएकी खड्काले चिकेन, सिद्रा, मूला, गुन्द्रुक, भटमास र आँपको अचारका साथै मिक्स फ्रूटको लड्डु र सेलरोटी उत्पादन गर्नुहुन्छ। उहाँका उत्पादनहरू अहिले मेडिसिटी हस्पिटल, ग्लोबल आईएमई बैंक र स्थानीय स्कूलका कर्मचारीहरूमाझ लोकप्रिय छन्, जसबाट उहाँले घरायसी जिम्मेवारी सम्हाल्दै मासिक झण्डै 30 हजार रूपियाँसम्मको कारोबार गरी व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ।
5: मैले यो अझ पहिले गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, हार नखाने अब कसरी हुन्छ, अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के छ। अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सके भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब
3: खोकनाकी रत्नमाया महर्जन बाल्यकालमा विद्यालय जाने अवसर नपाएर खेती किसानी र कार्पेट बुनाई जस्ता काममा व्यस्त हुनुभयो। 14 वर्षदेखि भने ललितपुरको झम्सीखेलमा पूर्ण रूपमा महिलाद्वारा संचालित क्याफेमा आबद्ध भई स्वावलम्बनको प्रतीक बन्नु भएको छ। पाककला तालिम लिएकी महर्जन अचेल योमरी, बारा र चटामरी जस्ता मौलिक नेवारी परिकार बनाउन खप्पिस हुनुहुन्छ। घरको काम र क्याफेको 8 घण्टाको ड्यूटीलाई सँगै सन्तुलनमा राख्न सफल रत्नमायाका लागि यो कार्य पैसा कमाउने माध्यम मात्र नभई व्यक्तिगत स्वतन्त्रता, आत्मविश्वास र सुख दुःख साट्ने बलियो चौतारी बनेको छ।
4: पैसा भन्दा खुसी मिलेको छ, पहिला चाहिँ आफूसँग पैसा जाँगे पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
3: ललितपुरको धापा खेलकी अम्बिका पोखरेल 11 वर्षदेखि ललितपुरकै लेले र खोकनामा गरी 82 रोपनी जग्गा भाडामा लिएर एक कृषि फर्म चलाउँदै आउनु भएको छ। वार्षिक 10-15 लाख रूपियाँ जग्गाको भाडा मात्र तिर्ने पोखरेल र उहाँको परिवारले आधुनिक प्रविधिबाट आफै बिउ बिरूवा उत्पादन गरी वर्षमा 3 लट स्ट्रबेरी, क्याप्सिकम, गोलबेडा र अकबरी खुर्सानीको व्यावसायिक खेती गर्नुहुन्छ। चारजना स्थायी र दैनिक 10-15 जना स्थानीय महिलाहरूलाई रोजगारी दिँदै अम्बिकाका उत्पादनहरू भाटभटेनी, बिगमाट र कालीमाटी बजारसम्म पुग्छन्, जसले आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ।
6: बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो, होइन घरमै टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ। विदेशमा पनि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले, होइन धेरैलाई दुःख पनि देखेका छौँ कि हामीले कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गऱ्यो भने यही राम्रो छ, आफ्नो परिवारसँग बसिन्छ, होइन अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु, होइन आफ्नै बारेमा दुःख गरौँ। होइन
1: महिला आत्मनिर्भरता बारेको विस्तृत विषय समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि चिया किसान चिन्तामा परेका छन्। त्यहाँ चिया उद्योग हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले अस्ति आइतबार बन्दको घोषणा गरेपछि नै किसान चिन्तित बनेका थिए। चियामा वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले हिजोदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। त्यसै अनुसार ती उद्योग हिजोदेखि बन्द भएका हुन्।

0: थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर स्रष्टामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्य सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताउनु भएको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। एसईईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारीमा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब 1000 विद्यार्थी को नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनुभयो। सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तर पुस्तिकामा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको हो। ग्रेड वृद्धि अर्थात पूरक परीक्षा अघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेड वृद्धि दिन पाउने व्यवस्था छ। एसईका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। अमेरिका ईरान बीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनाव

0: र 41 मिनटमा अब्दुल्ले लाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन। मियामी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 को बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन्। दुवै टोलीले अंक बाँडेका छन्। यस्तै समूह एच अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 को विश्व विजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाव दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण एक अंक दिलाए। यसै गरी समूह जीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। 1-1 गोलको बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेका छन्। अहिले बिहान 7:15 बजे इरान र न्यूजील्याण्डले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहलाई सरल पारदर्शी र सुशासनयुक्त बनाउन सेवाग्राहीहरूसँग सहयोगको आह्वान गरेको छ। प्राधिकरणले सूचना मार्फत सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले अतिरिक्त रकम वा घुस मागेमा यथेष्ट प्रमाणसहित तुरन्त जानकारी गराउन अनुरोध गरेको हो। ग्राहकहरूलाई आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गर्दै प्राधिकरणले अनियमितता विरूद्ध उजुरीका लागि फोन नम्बर र इमेलमा सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ।
0: सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई विशेष कार्यवाही गर्ने भन्दै गएको शुक्रबार विज्ञप्ति जारी गर्यो। आइतबार स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनी निर्देशन दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट निर्माण व्यवसायीहरूलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्ने बताउँदै निर्माण क्षेत्रले माग्दै आएको मूल्य समायोजनलाई सम्बोधन गर्ने बताएको छ। तर सरकारले एकपछि अर्को गर्दै निर्माण क्षेत्रलाई धराशायी बनाउन खोजेको निर्माण क्षेत्रको आरोप छ। सरकार भने काम नगर्ने निर्माण व्यवसायलाई कानून सम्मत नै कार्यवाही गर्न सकिने बताउने गरेको छ।
1: र सरकारले स्थानीय तह अर्थात पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गएको जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। आचार संहितामा कार्यालय समय अवधिमा मोबाइल वा कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ। आचार संहिता मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ। आचार संहितामा विभिन्न 8 बुदा समेटिएको खबर आजको नागरिक दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
0: पानी माथिको ओभानो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत। कृषि पर्यटन पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा
1: परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता। सुरक्षा विकास तथा कनेक्टिभिटी बारे छलफल। असंलग्न नीतिमा नेपाल प्रतिबद्ध।
0: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा। अचार कृषि र पाककलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई।
1: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत। युद्ध शुरू भएता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि। युद्ध विरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई।
0: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको। अस्ति पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन र लगत्तै भइरहेको चर्चा परिचर्चासँग यो कार्टुन सम्बन्धित छ। यहाँ मन्त्रालयको ढोका अगाडिबाट दुईजना कुराकानी गर्दै हिँड्दैछन् अनि एकजनाले भन्दैछन्, मन्त्रीज्यूको खुट्टा भाँच्नेवाला भनाई अलि चित्त बुझिन रे, अलि विस्तारै बोल्नुहोस्, सुन्नुभयो भने जिब्रो थुत्दिनु होला नि फेरि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495,
6: मोबाइल 98550640 र 98550625260।
7: दिदी, अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
8: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
7: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560744486।

0: नमस्कार, रेडियो मर्सङ्गदी 95 मेगाहर्स र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 6:35 बजेको मर्सङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गण्डकीले ल्यायो 32 अरब 99 करोड 99 लाख रुपियाँ बजेट। आगामी आर्थिक वर्षका योजना तथा बजेट तयारीमा स्थानीय सरकार। विद्यार्थी संख्या न्यून भएपछि दोर्दीका दुई प्राथमिक विद्यालयमा आविमा समायोजन। संघीय सरकारबाट लमजुङको कोलसोत्र गाउँपालिकालाई चालू वर्षको तुलनामा 59 लाख कम बजेट। र मौलिक संस्कृतिको संरक्षण र स्वरोजगारका लागि विश्व 2 मा पञ्चेबाजा तालिम।

0: अब समाचार विस्तारमा गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84का लागि 32,99,00,00,000 रूपियाँ बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याइएको छ। कुल बजेट मध्ये पूँजीगत तर्फ 20 अरब 2,61,22,00,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 60.68% हो। चालुतर्फ 12,72,37,78,000 रूपियाँ छुट्याइएको छ। यो कुल विनियोजितको 38.56% हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मन्त्री शेरचनले चालू खर्चलाई वंचित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनुभयो। बजेटको खर्च बिहोर्ने स्रोतहरूमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट 7,84,82,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2 अरब रूपियाँ नगद मौजदात रहने मन्त्री शेरचनले बताउनुभयो। नेपालमा यस वर्षको मनसून केही दिन ढिलाइ हुने भएको छ। नेपाल सामान्यतया जून 13 मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसून प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले विज्ञप्ति निकालेर भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रिन अझै केही दिन लाग्ने जनाएको हो। विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र यो असै बलियो हुने क्रममा रहेकोले यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा देखिएको छ। एल निनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो। विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कहरू जूनको अन्त्यसम्ममा पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेकाले विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित मध्यम वर्षा भइरहेको छ। यसैबीच गए राति सुनसरी र चितवनमा सबैभन्दा धेरै वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा बढ़ी चितवनमा 52 मिलिलिटर र सुनसरीमा 47 मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै अबका केही दिन तराईमा तातो दिनसँगै गर्मी बढ़ने भएको छ। भोलिसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका दुई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज कोशीको तराई लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना छ। वर्षको आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहहरूले तयारी तीव्र पारेका छन्। जिल्लाका 8 वटा स्थानीय तहमध्ये अधिकांशले आर्थिक वर्ष 2083-84 लागि योजना छनौट भएका योजनाका लागि बजेट निर्धारण नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलनमा जुटेका छन्। आगामी आर्थिक वर्षका लागि योजना छनौटसँगै बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीतिलाई अवलम्बन गर्दै नागरिकहरूको सुझाव लिइरहेको जिल्लाका स्थानीय तहहरूले जनाएका छन्। आगामी वर्षको नीति तथा कार्यक्रम योजना छनौटबारे वडा तथा टोलहरूमा परामर्श र पालिका स्तरीय विषयगत छलफल चलिरहेको मर्सङ्गदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। बजेट तयारीमा कुनै अभाव र गुनासो आउन नदिन स्थानीय तहहरूले तयारीलाई तल्लो तहसम्म पुर्याएको दावी गरेका छन्। नागरिकको प्रत्यक्ष सहभागितामा जोड़ दिँदै नागरिकहरूकै परामर्शमा योजना छनौट र बजेट निर्माणको तयारी गरिएको सुदूरबजार नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइरालाले बताउनुभयो। विगतका वर्षमा बजेट तयारीमा नागरिकको जस्तो सहभागिता हुन्छ त्यसरी नै तयारी गरेको स्थानीय तह प्रमुखले बताएका छन्। प्रत्यक्ष सहभागिता हुन नसकेका सरकारवालाहरूबाट पनि वैकल्पिक माध्यमबाट सुझाव लिने गरिएको स्थानीय तहहरूले जनाएका छन्। संघीय र प्रदेश सरकारको अनुदान र गाउँपालिकाको स्रोतको पहिचानलाई प्राथमिकतामा राखेर योजना छनौट र बजेट निर्माणको तयारी गरिने पालिका प्रमुखहरूको भनाइ छ। स्थानीय आवश्यकता आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम योजना र बजेट ल्याइने पालिका प्रमुखले बताएका छन्। स्थानीय तहको बजेट विनियोजन सम्बन्धी कानून अनुसारको अनुसार असारको पहिलो साता अनिवार्य बजेट आउनुपर्ने प्रावधान छ। सोही अनुरूप जिल्लाका कतिपय स्थानीय तहहरूले कार्यक्रम तालिका बनाएर नै योजना छनौट र सुझाव संकलनका लागि गाउँटोलमा भेला आयोजना गर्दै आएका छन्। विद्यार्थी संख्या न्यून भएपछि दोर्दी गाउँपालिकाका दुईवटा प्राथमिक विद्यालयलाई समायोजन गरिएको छ। दोर्दी गाउँपालिका वड़ा नम्बर एक स्थित सरस्वती मिलन प्राथमिक विद्यालयलाई सूर्योदय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ भने वड़ा नम्बर छमा रहेको गणेश प्राथमिक विद्यालयलाई वड़ा नम्बर आठमा रहेको श्री फलेनी माभिमा समायोजन गरिएको छ। विद्यालयमा जम्मा चारजना विद्यार्थी मात्र अध्ययनरत रहेको तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिकाले विद्यालय समायोजन निर्णय कार्यान्वयन गरेको जनाएको छ। समायोजनसँगै दुवै प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र एकजना शिक्षक पनि सम्बन्धित विद्यालय माध्यमिक विद्यालयहरूमा स्थानान्तरण भई नियमित पठन पाठनमा सहभागी भएका छन्। न्यून विद्यार्थी संख्या भएका विद्यार्थी विद्यालयहरूलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गर्दै शैक्षिक गुणस्तर सुधार स्वसाधनको प्रभावकारी उपयोग तथा विद्यार्थीलाई थप सहज शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो। उहाँका अनुसार दोर्दी गाउँपालिकामा 12 जना भन्दा कम विद्यार्थी संख्या रहेका 18 विद्यालय रहेका छन्। स्थानीय तहको न्यून विद्यार्थी संख्या रहेका विद्यालय समायोजन अभियानले विद्यार्थीलाई थप गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्नका साथै शैक्षिक स्रोतहरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने समय टेवा पुग्ने विश्वास गरिएको छ। लमजुङको कोलासत्तर गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा अघिमी आर्थिक वर्षमा 59 लाख रूपियाँ कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार दोर्दीले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 59 लाख रूपियाँ कम बजेट पाउने भएको हो। कोलासत्तर गाउँपालिकाले आगामी आर्थिक वर्षमा 25 करोड़ 54 लाख रूपियाँ संघीय अनुदान पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 26 करोड़ 13 लाख रूपियाँ संघीय अनुदान पाएको थियो। कोलासत्तर गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 95 लाख र चालूतर्फ 24 करोड़ 59 लाख रूपियाँ रहेको छ। सो मध्ये कोलासत्तरले 22 लाख रूपियाँ पूँजीगत प्रकृतिको समापूरक अनुदान रहेको छ। सो गाउँपालिकामा आगामी आर्थिक वर्षमा विशेष अनुदान भने शून्य रहेको छ। कोलासत्तरमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17 करोड़ 78 लाख रूपियाँ सशस्त्र अनुदान रहेको छ। सशस्त्र अनुदानतर्फ 17 करोड़ 5 लाख रूपियाँ चालू र 73 लाख रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा कोलासत्तरले पाउने समानीकरण अनुदानतर्फ 7 करोड़ 54 लाख रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 54 लाख रूपियाँ पाउने भएको छ भने 3 करोड़ 75 लाख सूत्रमा आधारित अनुदान र 3 करोड़ 25 लाख रूपियाँ अनुदान न्यूनतम पाउने भएको छ। लमजुङको वैश्य नगरपालिका वडा नम्बर दुईमा मौलिक संस्कृति संरक्षण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको 7 दिने पञ्चेबाजा तालिम सम्पन्न भएको छ। गत जेठ 26 गतेदेखि शुरू भएको तालिममा जनजागृति दलित एकता समाजका एक महिला सहित 12 जनाको सहभागिता रहेको थियो। तालिमको समापन वडा स्तरीय सञ्जालका अध्यक्ष सीता परियारको अध्यक्षता तथा वैश्य नगरपालिकाका निमित्त प्रमुख पदमा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै गुरूङले पञ्चेबाजा नेपाली मौलिक कला र संस्कृतिको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र प्रवर्धन आवश्यक रहेको बताउनुभयो। वहाँले यस्ता सिपमूलक तालिमले युवालाई स्वरोजगार बन्न संगीतप्रति प्रेरित गर्न र सांस्कृतिक सम्पदाको जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही कार्यक्रममा बोल्दै वैश्य दुईका वडा अध्यक्ष मदन राणाले परम्परागत बाजागाजाको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। तालिमबाट सिकेको सिपलाई आय आर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा सिपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। तालिम अवधिभर प्रशिक्षक रामचन्द्र काफले सेवाले फरक फरक तालमा बाजा बजाउने तथा पञ्चेबाजा सम्बन्धी आधारभूत ज्ञान र सी प्रदान गर्नुभएको थियो। प्रशिक्षणार्थी चन्द्रबहादुर परियारले तालिमले भविष्यमा रोजगारी र स्वरोजगार अवसर सृजना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। वैश्य नगरपालिका वडा नम्बर दुईको सहयोग वडा स्तरीय दलित सञ्जालको आयोजना तथा जनजागृति दलित एकता समाजको समन्वयमा सञ्चालन भएको तालिमको स्थानीय स्तरमा संस्कृति संरक्षण श्री विकास र आर्थिक सशक्तिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। वडा स्तरीय दलित सञ्जालका कोषाध्यक्ष रणबहादुर गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शान्त विकाले गर्नुभएको थियो।
1: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
2: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 98452111, 98457078769।
1: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
3: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ।
8: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
8: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
12: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
12: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
12: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
12: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
12: GPA 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
12: थप जानकारीका लागि
10: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका साथ बम्सुङ, सम्पर्क फोन 9860574553, 9560445875, 9460585791 र 9460838062।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसा नगरपालिका वडा नम्बर 5 आगामी शनिबार बालमैत्री वडा घोषणा गरिने तयारी भएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2059 बमोजिमका मापदण्ड पूरा गरेसँगै सो वडालाई असार 6 गते औपचारिक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गर्ने तयारी भएको हो। बालमैत्री वडा घोषणाका लागि जिल्ला स्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी जिल्ला समन्वय समितिलाई सिफारिश गरेको हो। समितिको सोमबार बसेको बैठकले आगामी शनिबार बाल मैत्री घोषणाका लागि जिल्ला समन्वय समितिमा सिफारिश गरेको छ। यसअघि जिल्ला स्तरीय अनुगमन तथा सिफारिश समितिले ओडामा बाल बालिकाको अवस्था, शिक्षा, स्वास्थ्य, बाल विवाहको स्थिति लगायत कार्यविधिमा तोकिएका सूचकहरू पूरा भए नभएको बारेमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा 95% भन्दा बढ़ी मापदण्ड पूरा गरेको निष्कर्ष निकालेको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा ओडाले करिब 98% मापदण्ड पूरा गरेको दावी गरेको गरे पनि जिल्ला स्तरीय समितिले 95% भन्दा केही बढ़ी प्रतिशत मापदण्ड पुर्याएको निष्कर्ष निकालेको छ। जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्ण बहादुर गुरूङको अध्यक्षतामा भएको बैठकमा बेसा नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, बेसा नगरपालिकाका कार्यक्रम अधिकृत मेगेन्द्र पोखरेल, नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष सन्देश पौडेल, जिल्ला प्रहरी कार्यालय लमसुङका प्रतिनिधि एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र शाही, बाल मैत्री स्थानीय शासन घोषणामा सहयोग संस्था ओल्ड भिजन र आरसीडीसीका कर्मचारीहरू, बेसा नगरपालिका विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो। लमजुङका राष्ट्रिय खेलाड़ी पवन घरती मगरले काठमाण्डुमा सम्पन्न पाराभारोत्तोलन खेलाड़ी प्रशिक्षण तथा प्रतियोगिता 2083 स्वर्ण पदक जित्न सफल भएका छन्। काठमाण्डु महानगरपालिकाको आयोजनामा जेठ 28 गतेदेखि 31 गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका सात निवासी घरती मगरले 59 केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। कड़ा प्रतिस्पर्धाका बीच उनले 90 केजी भार सफलतापूर्वक उठाउँदै प्रथम स्थान हासिल गरेका हुन्। स्वर्ण पदकसँगै घरती मगरले पाराभारोत्तोलन क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता थपेको छ भने लमजुङ जिल्लाको खेलकुद क्षेत्रलाई समेत गौरवान्वित बनाएको छ। उनको उत्कृष्ट प्रदर्शनले जिल्लाका युवा खेलाड़ीहरूलाई प्रेरणा मिल्नुका साथै नेपाली खेलकुदको विकास र प्रवर्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा स्वर्ण पदक जितेपछि घरती मगरलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गण्डकीले ल्यायो 32 अरब 99 करोड़ 99 लाख रूपियाँको बजेट। आगामी आर्थिक वर्षका योजना तथा बजेट तयारीमा स्थानीय सरकार। विद्यार्थी संख्या न्यून भएपछि दोर्दीका दुई विद्या प्राथमिक विद्यालय माविमा समायोजन। संघीय सरकारबाट लमजुङको कुलसूत्र गाउँपालिकालाई चालू वर्षको तुलनामा 59 लाख कम बजेट। र मौलिक संस्कृतिको संरक्षण र स्वरोजगारका लागि बेसर 2 मा पञ्चेबाट तालिम। बिहान 6:35 बजेको मर्सेन्टी समाचार हैलेलाई सक्यो। प्राविधिक मित्र सुजललाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेन्टी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेन्टी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: आया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी।
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 0665520209।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
10: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477229. सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98566-42244।

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण

0: पनि उपलब्ध छ।
1: बसलामाई सदर गुरिल उद्योग, बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
2: प्रोपाइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
3: अनि तयो कागज के मेची वा झिल्काई के पर्सनल नम्बर ब्लक लै बदी
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
3: अनि बैंकरी
4: बैंकरी
3: सर
4: चाहिँ तले लल्पर्दी
3: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदिएर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब्दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
3: यो मोबाइलले पनि तनावै दियो भने
0: होइन के तनाव दियो ए खुशी
3: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
0: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
0: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमसुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
7: सुवर्ण अवसर सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R 13 फिल्म हल चोक लमजुङ।

नमस्कार, कृषि विकास कार्यालय लम्सुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा तेस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पनि विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणालीबारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले प्रांगरिक कफी खेतीको बारेमा जानकारी राखेका थियौं। प्रांगरिक कफीका प्रकार र प्रयोग विधिका बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई प्रांगरिक धान खेतीका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। धान नेपालको प्रमुख र महत्वपूर्ण बाली हो। आम नेपालीहरूको जीविकोपार्जन, खाद्य सुरक्षा, आय स्रोत तथा रोजगारीको मुख्य आधारशील नै धान हो। संसारमा करिब 16 करोड़ 21 लाख हेक्टरमा धान खेती भई 75 करोड़ 54 लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ, जसको 90% उत्पादन तथा खपत एसियाली मुलुकहरूमै हुन्छ। उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढ़ी धान उत्पादन गर्ने देश चीन हो र त्यसपछि क्रमशः भारत, इण्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् भने नेपाल 17 स्थानमा पर्दछ। नेपालमा कृषिको कुल गृहस्थको 15.35% योगदान धानको रहेको छ। नेपालमा कुल जनसंख्याको करिब 60% जनसंख्याले कृषिलाई नै आफ्नो मुख्य पेशाको रूपमा अपनाउँदै आइरहेका छन्। नेपालमा करिब 14,73,000 हेक्टर जग्गामा धान खेती गरेको पाइन्छ, जसको औसत उत्पादकत्व 3.8 रहेको छ। यसको खेती तराईदेखि उच्च पहाड़सम्म गर्न सकिन्छ। आकाशे पानीको भरमा लगभग 51 पाखो बारीमा धानको खेती हुने गरेको छ। नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धानको रूपमा धान खेती हुने गर्दछ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको 47% जमीनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा 70% भन्दा बढ़ी छ। अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब 43% धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा 53% धानको हिस्सा रहेको छ। नेपालमा वार्षिक करिब 1.5 खर्ब रूपियाँ बराबरको धान तथा यसका उप उत्पादनहरू प्राप्त हुने गर्दछ। अब सुनौ मध्य पहाड़मा हुने धानका जातहरू। धान नेपालको अधिकांश क्षेत्रमा लगाइने हुँदा यसका जातहरू क्षेत्र अनुसार फरक फरक रहेको पाइन्छ। हालसम्म चलन चल्तीमा रहेका मध्य पहाड़मा हुने धानका प्रमुख जातहरू यस प्रकार छन्। खुमल 4 मध्य पहाड़मा लगाइन्छ। खुमल 4 प्रति हेक्टर 6.3 टन उत्पादन हुन्छ। खुमल 8 मध्य पहाड़ 9.8 टन प्रति हेक्टर। खुमल 10 मध्य पहाड़ 4.5 टन प्रति हेक्टर। खुमल 12 मध्य पहाड़ 5.0 टन प्रति हेक्टर। खुमल 11 काठमाडौँ उपत्यका 10 टन प्रति हेक्टर। साइनु 242 मध्य पहाड़ तथा उपत्यका 7.3 टन प्रति हेक्टर। खुमल 14 मध्य पहाड़ 5.0 टन प्रति हेक्टर। खुमल बासमती 16 मध्य पहाड़ 4.5 टन प्रति हेक्टर। तराई तथा भित्री मधेस र खोला किनारा भित्र मधेसको जस्तै हावापानीमा लगाइने धानका जातहरू। बहुगुणी 1 तराई तथा भित्री मधेस 5.2 टन प्रति हेक्टर, सुख र डुबान दुवै सहने। बहुगुणी 2 तराई तथा भित्री मधेस 5.5 टन प्रति हेक्टर, सुख र डुबान दुवै सहने। सावित्री तराई तथा भित्री मधेस
4 टन प्रति हेक्टर मध्यम मसिनो, सुख धान 3, तराई तथा भित्री मधेश 3.5 टन प्रति हेक्टर सुख सहने, सुख धान 5, तराई तथा भित्री मधेश 3.2 टन देखि 4.5 टन प्रति हेक्टर सुख सहने, हरदीनाथ चाम्बा मन्सुली तराई तथा भित्री मधेश 4.8 टन देखि 5.8 टन प्रति हेक्टर मसिनो दाना भएको, स्वर्ण सब 1 तराई तथा भित्री मधेश 4.5 टन प्रति हेक्टर डुबान सहन सक्ने, सम्भा मन्सुली सब 1 तराई तथा भित्री मधेश 4.5 टन प्रति हेक्टर डुबान सहन सक्ने, रामधान तराई तथा भित्री मधेश 4.9 टन प्रति हेक्टर मध्यम मसिनो, राधा 4 तराई तथा भित्री मधेश 3.2 टन प्रति हेक्टर मोटो दाना भएको, चैती धानका जातहरू हरदीनाथ तराई भित्री मधेश तथा नदी किनारामा लगाइन सकिने, चैते र वर्षे दुवैमा हुने, हाल धाटी मरुवा बढ़ी देखिन थालेको, चैते 5 तराई भित्री मधेश तथा आसपासमा लगाइने, चैते र वर्षे दुवैमा हुने, मसिनो दाना भएको, चैते 5 तराई भित्री मधेश तथा नदी किनारामा लगाइन सकिने, छिटो पाक्ने खालको, सीएच 45 तराई भित्री मधेश तथा नदी किनारामा लगाइने, वर्णशंकर जातहरू हरदीनाथ हाइब्रिड 1 तराई भित्री मधेश तथा समुद्र सतहबाट 1000 मिटरसम्म 6.5 मेट्रिक टनदेखि 8.2 मेट्रिक टन प्रति हेक्टरसम्म हुने लामो मसिनो, हरदीनाथ हाइब्रिड 3 तराई भित्री मधेश तथा समुद्र सतहबाट 1000 मिटरसम्म 5.6 मेट्रिक टनदेखि 9.3 मेट्रिक टनसम्म हुने मध्यम मसिनो दानाको, धान खेतीको हावापानी र माटो, सफलतापूर्वक धान खेतीको लागि 500 देखि 2500 मिलिलिटरसम्म पानी, मन्द गतिले चल्ने हावा आवश्यक छ। धानको उत्पादनको लागि 20 डिग्री सेल्सियसदेखि 37 डिग्री सेल्सियस तापक्रम आवश्यक छ। शुरूमा औसत तापक्रम कम भयो भने पेर्न तयार हुन बढ़ी दिन लाग्छ र कम गाछ हाल्छ। बाला निस्कने बेलामा तापक्रम कम भएमा धेरैजसो धानका दाना खोक्रा हुन्छन्। धानको बिउ उम्रनको लागि माटोमा न्यूनतम 16 डिग्री सेल्सियस तापक्रम चाहिन्छ। चिम्टाइलो वा दोमाट कडा माटो धान उत्पादनको लागि उपयुक्त हुन्छ। 5.6 देखि 7. पीएच मान धान खेतीका लागि अति उपयुक्त हुन्छ। जुन माटोमा बढ़ी आर्द्रता राख्न सक्ने शक्ति हुन्छ त्यो माटो धान खेतीको लागि राम्रो मानिन्छ। बाली रोप्ने समय, धानको बाली रोप्ने समय, उच्च पहाड़ वर्षी धान वैशाख अन्तिमदेखि जेठ दोस्रो हप्तासम्म, मध्य पहाड़ वर्षी धान जेठदेखि असारसम्म, तराई वर्षी धान जेठदेखि असारसम्म, चैते धान फागुनदेखि चैतसम्म, धानको बिउरा बेर्न तयार पार्ने तरिका, साधारणतया 1 हेक्टरमा 50 किलोग्राम शुद्ध उमर शक्ति कम्तीमा 85% भएको बिउ प्रयोग गर्नुपर्दछ। 1 कट्ठाको लागि 1.6 केजी र 1 रोपनीको लागि 2.5 केजीको बिउ आवश्यक पर्दछ। बिउको उपचार, बिउ छर्नुभन्दा पहिले क्याप्टान 50 WP वा थिराम 75 WP 2-3 ग्राम प्रति केजीका दरले उपचार गर्ने वा बिउलाई ट्राइकोडर्मबाट बनेका जैविक विषादी प्रविधिको सल्लाह बमोजिम पानी निथारेको बिउमा राम्ररी मिसाउँदा बिउबाट सर्ने रोगहरूलाई कमी गर्नुको साथै अंकुरण बढ़ाउनमा पनि मदत गर्दछ। ब्याड व्यवस्थापन, ब्याड तयार गर्नुभन्दा 3-4 हप्ता अगाडि जमीनलाई 300 गेजको प्लास्टिकले हावा नपस्ने गरी छोप्दा माटोभित्र रहेका रोग तथा किराहरू नियन्त्रण गर्न सकिन्छ। राम्रोसँग जोतेर धुले वा हिले ब्याड राख्न सकिन्छ। छरुवा विधिबाट पनि धान खेती गर्न सकिन्छ। बिउको सफाई, बिउ रोप्नु पूर्व भएका भूस तथा किरा लागेका बिउ हटाउने, सफा बिउलाई नुन पानीको घोलमा डुबाउने, यसको लागि 0.5 केजी नुन 4 लिटर पानीमा मिसाउने वा सोही अनुपातमा आवश्यकता अनुसारको परिणामको घोल बनाउन सकिन्छ। घोलमा तैरिएको पोगल्टे बिउ सबै फाल्ने र भाँडाको पिनमा रहेको राम्रो बिउ सफा पानीले पखालेर करिब 6 घण्टा जति छायामा सुकाउने,
ब्याडमा मलखाद व्यवस्थापन, गोठे मल 300-450 केजी, यूरिया 3 केजी, डीएपी 4.5 केजी र म्युरेट अफ पोटास 3 केजी प्रतिरोपानी प्रयोग गर्ने। बिरूवा नाइट्रोजन तत्वको कमीले पहिलिन थालेमा यूरिया 3 केजी प्रतिरोपनी वा 5 ग्राम यूरिया प्रति लिटर पानीमा घोली बिरूवामा छर्नु पर्दछ। धान रोप्ने दूरी, धानको बेर्न रोप्दा एक गाजमा उन्नत जात भए 2-3 बेर्न र वर्णशंकर जात भए 1-2 बेर्न रोप्नु उपयुक्त हुन्छ। बिरूवा रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नु राम्रो हुन्छ। बेर्नको गहिराई बढ़ी भएमा गाज ढिलो आउने हुन्छ। बोटको दूरी 20 सेन्टिमिटर र एक हारदेखि अर्को हारको दूरी 20 सेन्टिमिटर राख्दा राम्रो हुन्छ। सिंचाई, गाज हाल्ने, बाला पोटाउने, फूल फुल्ने र दाना सारो हुने अवस्थामा सिंचाई अति आवश्यक छ। त्यस्तै गरेर बेर्ना सारेदेखि धान काट्नुभन्दा 20 दिन अघिसम्म खेतमा पानीको सतह करिब 2.5-5 सेन्टिमिटर गहिराई कायम गर्नुपर्दछ। यसो गर्दा धान खेतमा झारपात नियन्त्रण गर्न पनि मदत पुग्दछ। पोस्ट इमर्जेन्स झारपात नियन्त्रण गर्ने विषादीहरू जस्तै 2-4 डी 2 ग्राम प्रति लिटर पानीमा मिसाएर बिउ छरेको वा बेर्न रोपेका छरेको वा रोपेको 25 दिनपछि छर्ने वा नोमानिगोल्ड 0.4 ml प्रति लिटर पानीमा मिसाएर बिउ छरेको वा बेर्न रोपेको 25 दिनपछि छरेर बिउ छरेको वा रोपेको 45 दिनपछि मान्छेद्वारा एकपटक हातले गोठमेल गराउँदा झारपातहरू राम्रोसित नियन्त्रण गर्न सकिन्छ। बाली कटानी र चुटानी, बाला निस्केको 30-35 दिनभित्र धान काटिहाल्नु पर्दछ। यसबेला धानको उम्रने शक्ति उच्चतम हुन्छ। यदि चिस्यानको मात्रा बढ़ी छ भने 4 घाम सुकाई 14% चिस्यानमा थन्काउनु पर्दछ। धानको बालाको तल्लो भागको दानाहरू कड़ा हुन थालेपछि र करिब 80-85% दानाहरू सुनौला रंग भएपछि बाली कटानी गर्नुपर्दछ। बाली काटेको 1 दिनपछि राम्रोसँग धान झाट्ने र धानको चिस्यानको मात्रा करिब 13-14% नआउँदासम्म वा धानलाई दाँते टोकेर फुटाउँदा कत्रंग आवाज नआउँदासम्म राम्रोसँग सुकाउने र थन्क्याउनु पर्दछ। प्रांगरिक धान खेतीको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्सेङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: the
1: extreme energy drink.
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
9: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त?
10: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
9: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न, त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
11: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। प्रोप्राइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9664-51-901।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9845680।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46 257 र 98400067787।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसी सहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसी सहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
11: बेसीसर नगरपालिका लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
12: छोराबरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
12: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
12: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।

0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: यो दाँतले मलाई साह्रै दुख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
0: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याइथे महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: Mania, Extreme Energy Drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: अनुभवी चिकित्सक अत्याधुनिक प्रविधि गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली
6: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा
5: हप्ताको सातै दिन बहिरङ्ग ओपीडी सेवा 24 घण्टा ल्याब परीक्षण सेवा 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा
6: हप्ताको सातै दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे यूएसजी सेवा
5: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा
6: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा
5: प्रत्येक दिन ईसीजी सेवा
6: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी
5: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श
6: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण
5: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श
6: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श
5: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श
6: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा
5: अन्य सेवा अन्तर्गत रेबिस टिटानस इन्फ्लुएन्जा लगायतका खोप सेवा
6: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा
5: परिवार नियोजन सेवा
6: मनोसामाजिक परामर्श सेवा
5: नोट घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली थप जानकारीको लागि सम्पर्क 0665909999 9847769279 सेवा मोडल हस्पिटल प्रणाली बेसी सर स्वाद सानी

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिममा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट पेश। चालू पूँजीगत खर्च र मन्त्रालयगत विनियोजन अंक खुलाइएन। कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता। असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा। यस वर्षको मनसून भित्रन केही दिन ढिला हुने। बेलायतमा 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। क्रिसमस अगाडि कानून पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी। र विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले 2-2 गोलको बराबरी खेले। उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले पनि अंक बाँडे। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम कार्यान्वयनका लागि 37 अर्ब 70 करोड़ रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गैराती प्रदेशसभामा आउँदो आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो। सरकारले ल्याएको यो बजेट चालू आर्थिक वर्ष 82-83 को तुलनामा झण्डै 4 अर्ब 20 करोड़ रूपियाँले धेरै हो। सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा हिजो दिनभर अन्यलमा परेको बजेट सहमति जुटेपछि मध्यराती मात्रै संसदमा पेश गरिएको थियो। प्रस्तुत बजेटमा चालू र पूँजीगत तर्फ के कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गर्नु भएन। प्रतिपक्षी दलका सदस्यको बहिष्कारका बीच सरकारले बैठकमा बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षको बजेट 33 अर्ब 47 करोड़ 60 लाख बराबर रहेको थियो। यस्तै कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हिजो आउँदो आर्थिक वर्षका लागि 35 अर्ब 39 करोड़ 85 लाख रूपियाँ बराबरको बजेट पेश गर्नुभयो। कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य, स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो। ई हेल्थ, टेलिमेडिसिन विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अंकोलोजी सेवा, जलन उपचार सेवा लगायत कार्यक्रमलाई निरन्तरता दिन 4 करोड़ 39 लाख विनियोजन गरेको र आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिइने मन्त्री शाहले बताउनु भएको छ। मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो। हिजो सबै प्रदेश सरकारले बजेट पेश गरेका छन्। कर्णाली सहित कोशी, गण्डकी र सुदूरपश्चिमले बजेटको आकार केही बढ़ाएका छन् भने बागमती, मधेश र लुम्बिनीले घटाएका छन्। प्रदेश सरकारको बजेटमा स्वास्थ्यसँगै कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रमहरू प्राथमिकतामा परेका छन्। यस वर्ष असार लागिसक्दा पनि मनसून भित्रिएको छैन। मुख्य बाली धान रोपाई शुरू भइसकेको छ, तर मनसून भित्रन ढिलाइ भएपछि किसान चिन्तामा परेका छन्। यस वर्षको मनसून भित्रन केही दिन ढिला हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीखमा मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष प्रशान्त महासागरमा एलनिनो विकसित भएको र अझ बलियो बन्ने क्रममा रहेकोले त्यसको प्रभाव परेको विभागको आकलन छ। विभागले हिजो निकालेको विज्ञप्तिमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रन अझै केही दिन लाग्ने उल्लेख छ। एलनिनोको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा परेको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनुका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ। विगतका वर्षहरूमा पनि एलनिनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतमा जूनको अन्त्यसम्ममा पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव बने कायमी रहेकोले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रमा मेघ गर्जन सहित मध्यम वर्षा भइरहेको छ। आज कोशीको तराई लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साथै अबका केही दिन तराईमा तातो दिनसँगै गर्मी बढ़ने अनुमान छ। भोलिसम्मै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा केही ठाउँमा तातो दिन हुने सम्भावना छ। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध कायमबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीयबीच सम्पर्क सञ्जाल, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्र लगायत विषयमा छलफल भएको थियो। दुवै देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। हिजो नै परराष्ट्र मन्त्री खनाल र चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच पनि भेटवार्ता भएको थियो। विशेष गरी यी भेटमा नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एक अर्काको प्राथमिकता तथा संवेदनशीलता प्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल अर्थात कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्ध समावेश छन्। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ़ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको निमन्त्रणामा अस्ति बिहान बेजिङ पुग्नु भएको थियो। मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहको क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवा ग्राही मैत्री विद्युत सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो। प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा यथेष्ट प्रमाणसहित तत्काल जानकारी गराउन भनिएको छ। प्रमाणको आधारमा अनियमितता भएको पाइएमा कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। गुनासा र अनियमितताको बारेमा जानकारी दिनका लागि प्राधिकरणले आधिकारिक सम्पर्क नम्बर र इमेल समेत सार्वजनिक गरेको छ। सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको फोन नम्बर 01415 3145 अथवा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर 98513 35536 सिधै सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्। नेपाल आयल निगमले इन्धनको भाव यथावत राख्ने निर्णय गरेको छ। निगम संचालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो। विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आइरहेको छ। गैराती निगमले निकालेको विज्ञप्ति अनुसार विभिन्न वर्गको क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजल मट्टीतेलको भाव नै कायम रहेको छ। अमेरिका र इरानबीच हिजो युद्ध विराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धनसहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ। अब विदेशको खबर। बेलायत सरकारले 16 वर्ष मुनिका किशोर किशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री कियर स्टामरले आउने क्रिसमस अगाडि नै यो कानूनलाई पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी रहेको बताएका बीबीसीले जनाएको छ। यससँगै बेलायतका बालबालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स अर्थात ट्वीटर जस्ता प्रमुख प्लेटफर्म चलाउन पाउने छैनन्। मेसेजिङ एप व्हाट्सएप र सिग्नललाई भने प्रतिबन्ध नलगाउने बीबीसीको खबरमा उल्लेख छ। बालबालिकाहरू सामाजिक सञ्जालका कारण खुशी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजिटल लत लाग्ने खालको भएको उहाँको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बच्चाहरूसँग धेरै समय सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने प्रधानमन्त्री स्टामरले बताउनु भएको छ। बेलायत सरकारले बाल बच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको पनि जनाएको छ। यससँगै अस्ट्रेलिया सरकारले पनि 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेलेका छन्। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले दुई पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। उसका इजिल जस्टले खेलको सातौं र 55 मिनटमा गोल गरेका थिए। इरानका लागि 32 मिनटमा रमनी रेजाइन र 64 मिनटमा मोहम्मद मोहेवीले गोल गरे। दुवै टोलीले बराबरीसँगै अंक बाँडेका छन्। समूह जीकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। इजिप्टले 1900 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको अर्को खेलमा उरुग्वे र साउदी अरब तथा गैराती भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिममा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट पेश। चालू पूँजीगत खर्च र मन्त्रालयगत विनियोजन अंक खुलाइएन। कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता। असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा। यस वर्षको मनसून भित्रन केही दिन ढिला हुने। राष्ट्रमन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच द्विपक्षीय वार्ता। नेपाल र चीनबीच एक अर्काको संवेदनशीलताप्रति साझा प्रतिबद्धता। बेलायतमा 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। क्रिसमस अगाडि नै कानून पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी। र विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेले। उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले पनि अंक बाँडे।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी।
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495940 98-13-09-49-32।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
12: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
12: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
12: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
12: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
12: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
12: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
12: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
12: थप जानकारीका लागि
10: धनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।

0: you.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
7: हेर्नु माले
8: ए छोरी त्यो पानीमा राखेको रेडियो लिए त बा

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560 74486। विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816734372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
6: ओ अस्मी, हेर्न दुलैले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो बिकेको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
7: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
8: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
9: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
8: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
9: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
8: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
9: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
10: आकर्षक ज्वेलरी सुनचादी पसल, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9846656233 र 9801677246।
11: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
12: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
13: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
14: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: टाउठीलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जानु त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00271 र 9805-67272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
11: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड़ ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 10 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: परराष्ट्र मन्त्री खनाल र चीनीय विदेश मन्त्री वाङ बीच द्विपक्षीय वार्ता। स्वास्थ्य मन्त्रालयले माग्यो परिषद र निकायका पदाधिकारीका लागि आवेदन। कर्णाली प्रदेशको बजेट स्वास्थ्यलाई क्षेत्रलाई प्राथमिकता र सुदूरपश्चिममा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट पेश।
3: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: अब समाचार विस्तारमा। चीनको 4 दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनीय समक्षी वाङ बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेइजिङमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीय सम्पर्क, सञ्जाल, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार प्रविधि, हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्र लगायत विषयमा छलफल भएको थियो। दुवै देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको हो। हिजो नै परराष्ट्र मन्त्री खनाल र चीनीय कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाई सिजिङ बीच पनि भेटवार्ता भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य सम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषदका साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रित रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो। मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद र सदस्य सचिव, नेपाल नर्सिङ परिषद अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारका लागि आवेदन माग गरेको छ। त्यस्तै नेपाल स्वास्थ्य व्यवसाय परिषद, नेपाल फार्मेसी परिषद र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रारका लागि पनि आवेदन खुलाइएको छ। यसै गरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूलाई 10 दिनभित्र आवेदन दिन आग्रह गरेको छ। कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम सहले हिजो आउँदो आर्थिक वर्षका लागि 35 अर्ब 39 करोड़ 85 लाख रूपियाँ बराबरको बजेट पेश गर्नुभएको थियो। कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य स्वयंसेवकको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उदार लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो। ई हेल्थ, टेलिमेडिसिन, विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अंकोलोजी सेवा, जलनोपचार सेवा लगायत कार्यक्रमलाई निरन्तरता दिन 4,39,00,000 विनियोजन गरेको र आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनका लागि निरन्तरता दिइने मन्त्री शाहले बताउनुभयो। मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्यु दरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने मन्त्री शाहले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम कार्यान्वयनका लागि 37,70,00,000,00,000 रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गैराती प्रदेशसभामा आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो। सरकारले ल्याएको यो बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा झण्डै 4,20,00,000,00,000 रूपियाँ धेरै हो। सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा हिजो दिनभर अन्यलमा परेको बजेट सहमति जुटेपछि मध्यराती मात्रै संसद पेश गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000,00,000, सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,60,000,00,000 अनुमान गरिएको छ। त्यस्तै संघीय रोयल्टी बाबत 7,00,00,000,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नै 9,63,00,00,000,00,000 चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने 9,62,00,00,00,000 सशर्त अनुदान 6,03,58,00,00,000 संघीय समपूरक अनुदान 38,38,00,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिनुभयो। विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले 2-2 गोलको बराबरी खेलेका छन्। खाडी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेलेको हो। अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले 2 पटक अग्रता बनाए पनि जोगाउन सकेन। इजिल जसले खेलको 7औं र 55औं मिनटमा गोल गरेका थिए। इरानका लागि 32 मिनटमा रमनी रेजाइन र 64 मिनटमा मोहम्मद ओहेबीले गोल गरेका थिए। दुवै टोलीले अंक बाँडेका छन्। समूह जीकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै 1-1 अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसोरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगिएको थियो। त्यसै आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरब तथा गैराती भएको खेलमा स्पेन र केप बोर्डले पनि बराबरी खेल्दै अंक बाँडेका छनृ।

0: विद्यार्थी संख्या न्यून भएपछि दोर्दे गाउँपालिकाका दुईवटा प्राथमिक विद्यालयलाई समायोजना गरिएको छ। दोर्दे गाउँपालिका वडा नम्बर एक स्थित सरस्वती मिलन प्राथमिक विद्यालयलाई सर्वोदय माध्यमिक विद्यालयमा समायोजना गरिएको छ भने वडा नम्बर छमा रहेको गणेश प्राथमिक विद्यालयलाई वडा नम्बर आठमा रहेको श्री फालेनी माध्यमिक विद्यालयमा समायोजना गरिएको छ। विद्यालयमा जम्मा चारजना विद्यार्थी मात्र अध्ययनरत रहेको तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिकाले विद्यालय समायोजना निर्णय कार्यान्वयन गरेको जनाएको छ। समायोजनासँगै दुवै प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र एकजना शिक्षक पनि सम्बन्धित माध्यमिक विद्यालयहरूमा स्थानान्तरण भई नियमित पठन पाठनमा सहभागी भएका छन्। न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई आवश्यकता र औचित्यका आधारमा समायोजना गर्दै शैक्षिक गुणस्तर सुधार, स्रोत साधनको प्रभावकारी उपयोग तथा विद्यार्थीलाई थप सहज शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो। वहाँका अनुसार दोर्दे गाउँपालिकामा 12 जना भन्दा कम विद्यार्थी संख्या रहेका 18 विद्यालय रहेको छन्। स्थानीय तहको न्यून विद्यार्थी संख्या रहेका विद्यालय समायोजना अभियानले विद्यार्थीलाई थप गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्नुका साथै शैक्षिक स्रोतहरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने समेत टेवा पुग्ने विश्वास गरिएको छ। लमजुङको कोलसोथर गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा 59 लाख रूपियाँ कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार कोलसोथारले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 59 लाख रूपियाँ कम बजेट पाउने भएको हो। कोलसोथार गाउँपालिकाले आगामी आर्थिक वर्षमा 25 करोड़ 54 लाख रूपियाँ संघीय अनुदान पाएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 26 करोड़ 13 लाख रूपियाँ संघीय अनुदान पाएको थियो। गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 95 लाख र चालूतर्फ 24 करोड़ 59 लाख रूपियाँ रहेको छ। सो मध्ये कोलसोथारले 22 लाख रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ। सो गाउँपालिकामा आगामी आर्थिक वर्षमा विशेष अनुदान भने शून्य रहेको छ। कोलसोथार गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17 करोड़ 78 लाख रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 17 करोड़ 5 लाख रूपियाँ चालू र 73 लाख रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा कोलसोथारले पाउने सामान्यकरण अनुदानतर्फ 7 करोड़ 54 लाख रूपियाँ रहेको छ। सामान्यकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 54 लाख रूपियाँ पाउने भएको छ भने 3 करोड़ 75 लाख सूत्रमा आधारित अनुदान र 3 करोड़ 25 लाख रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। लमजुङको बेसीसह नगरपालिका वडा नम्बर दुईमा मौलिक संस्कृति संरक्षण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यसहित संचालन गरिएको 7 दिने पञ्चेबाजा तालिम सम्पन्न भएको छ। गत जेठ 26 गतेदेखि शुरू भएको तालिममा जनजागृति दलित एकता समाजका एक महिला सहित 12 जनाको सहभागिता रहेको थियो। तालिमको समापन वडा स्तरीय दलित संजालका अध्यक्ष सीता परियारको अध्यक्षता तथा बेसीसह नगरपालिकाका निमित्त प्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै गुरूङले पञ्चे बाजा नेपाली मौलिक कला र संस्कृतिको महत्वपूर्ण सम्पदा भएकोले यसको संरक्षण र प्रवर्धन आवश्यक रहेको बताउनुभयो। वहाँले यस्ता सेपमूलक तालिमले युवालाई स्वरोजगार बन्न, संगीतप्रति प्रेरित गर्न र सांस्कृतिक सम्पदाको जगेर्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही कार्यक्रममा बोल्दै बेसी शहर दुईका वडा अध्यक्ष मदन राणाले परम्परागत बाजा गाजाको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। तालिमबाट सिकेका सीपलाई आय अर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। तालिम अवधिभर प्रशिक्षक रामचन्द्र सेवाले फरक फरक तालमा बाजा बजाउने तथा पञ्चे बाजा सम्बन्धी आधारभूत ज्ञान सीप प्रदान गर्नुभएको थियो। प्रशिक्षार्थी चन्द्रबहादुर परियालले तालिमले भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडा नम्बर दुईको सहयोग वडा स्तरीय दलित संजालको आयोजना तथा जनजागृति दलित एकता समाजको कार्य समन्वयमा सञ्चालन भएको तालिमले स्थानीय स्तरमा संस्कृति संरक्षण, शिव विकास र आर्थिक सशक्तिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। वडा स्तरीय दलित संजालका कोष अध्यक्ष रणबहादुर गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शान्त विकले गर्नुभएको थियो। देशीसह नगरपालिका वडा नम्बर पाँचलाई आगामी शनिबार बालमैत्री वडा घोषणा गरिने भएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079 बमोजिमका मापदण्ड पूरा गरेसँगै सो वडालाई असार 6 गते औपचारिक कार्यक्रमका बीच बालमैत्री वडा घोषणाको तयारी भएको हो। बालमैत्री वडा घोषणाका लागि जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी जिल्ला समन्वय समितिलाई सिफारिश गरेको हो। समितिको सोमबार बसेको बैठकले आगामी शनिबार बालमैत्री घोषणाका लागि जिल्ला समन्वय समितिमा सिफारिश गरेको छ। यसअघि जिल्लास्तरीय अनुगमन तथा सिफारिश समितिले वडामा बाल बालिकाको अवस्था, शिक्षा, स्वास्थ्य, बाल विवाहको स्थिति लगायत कार्यविधिमा तोकिएका सूचकहरू पूरा भए नभएको बारेमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा 95% भन्दा बढ़ी मापदण्ड पूरा गरेको निष्कर्ष निकालेको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा वडाले करिब 98% मापदण्ड पूरा गरेको दावी गरे पनि जिल्लास्तरीय समितिले 95% भन्दा केही बढ़ी प्रतिशत मापदण्ड पुर्याएको निष्कर्ष निकालेको छ। जिल्ला समन्वय समिति लम्जुङका प्रमुख पूर्ण बहादुर गुरूङको अध्यक्षतामा भएको बैठकमा विशेषह नगरपालिका उप प्रमुख पदमा गुरूङ, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, विशेषह नगरपालिका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, नेपाल पत्रकार महासंघ लम्जुङका अध्यक्ष सन्देश पौडेल, जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रतिनिधि एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री, बाल मैत्री स्थानीय शासन घोषणामा सहयोगी संस्था ओल्ड भिजन र आरसीटीसीका कर्मचारीहरू, विशेषह नगरपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो। 11 रहेको विशेषह नगरपालिकामा ओल्ड भिजन तथा ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा हालसम्म 7 वडालाई बालमैत्री वडा घोषणा गरिसकेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: मोबाइल 9855640 र 9855625260।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशेषर नगरपालिका 8 सेरा लम्जुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665520293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
5: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 9452511, 9457708769।
5: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: मर्सिङ एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लम्जुङका राष्ट्रिय खेलाड़ी पवन घरती मगरले काठमाण्डुमा सम्पन्न पाराभार तोलन खेलाड़ी प्रशिक्षण तथा प्रतियोगिता 2083 स्वर्ण पदक जित्न सफल भएको छन्। काठमाण्डु महानगरपालिकाको आयोजनामा जेठ 28 गतेदेखि 31 गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका 7 निवासी घरती मगरले 59 केजी तोल समूहमा प्रतिस्पर्धा गरेका थिए। कड़ा प्रतिस्पर्धाका बीच उनले 90 केजी भार सफल

0: सरकारले काठमाण्डु महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेका 1,859 रोपनी जग्गा रोक्का राखी भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्रचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपुत्र नापीले मंगलबारदेखि ती जग्गा रोकको सूचीमा राख्नेछन्। नेपालमा यस वर्षको मनसून केही दिन ढिलाइ हुने भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसून प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो विभागले विज्ञप्ति निकालेर भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून भित्रन अझै केही दिन लाग्ने जनाएको हो। विभागका अनुसार हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रम रहेकोले यसको सीधा प्रभाव दक्षिण एशिया सहित नेपालको मनसूनी प्रणालीमा पर्ने देखिएको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनुका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विगतका वर्षहरूमा पनि एलनिनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जूनको अन्त्यसम्म पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेकोले विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघ गर्जन सहित मध्यम वर्षा भइरहेको छ। मर्सेङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: परराष्ट्र मन्त्री खनाल र चीनीय विदेश मन्त्री वाङ बीच द्विपक्षीय वार्ता। स्वास्थ्य मन्त्रालयले माग्यो परिषद र निकायका पदाधिकारीका लागि आवेदन। कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता र सुदूरपश्चिममा 37.70 अर्ब रूपियाँ बराबरको बजेट पेश। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव सबै मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।

0: सदर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
1: प्रोप्राइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
2: आया मरिने आमा
3: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
3: ल दिदी, बेसिसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 9849068924, 9850086780।
2: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसिसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
8: हाम्रो शाखा बेसिसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
2: दिदी, अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-20019, 0665-20370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली, लमजुङ।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी फर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ईसीजी इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल बेसिसर साथ लमजुङ सम्पर्क 0665200004 98400050663
6: नेपाल ऋण खप्पै बिमगा छ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
7: और संगीत एफएम 95 मेगाहर्ट्ज ठीक है।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
6: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
5: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, YACHE, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म, अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
7: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0869 69।
7: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BA LLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: Slip on ya.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: Extreme energy drink.
1: Bulas gal balum tin gunala na dula.
2: Nepal rin khappai bimangacha. Kyalbolum pravidhi se soba aluminium kote. Sada thin rangin jasta pata. Bulas pura color. Chan banda tin guna badi biswasniya pratirodhatmak thin lanan tubamula.
1: Tin gunala na dula.
2: Bulas musam arku til damaise.
3: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
6: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
7: 2 दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
6: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
7: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
6: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
7: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
6: प्रत्येक दिन ईसीजी सेवा,
7: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
6: वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
7: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
6: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
7: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
6: नाक, कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
7: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
6: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
7: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा।

0: परिवार नियोजन सेवा,
1: मनोसामाजिक परामर्श सेवा,
0: नोट घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रहाली, बेसी सर स्वास्थ्य।

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843538518
6: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
7: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
8: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन के तनाव दियो ए खुसी
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
12: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
12: मलाई त एकदमै मन पर्यो
11: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छड्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
13: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204535 5245 विश्वास तपाईँको सेवा हाम्रो

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: हैने खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461 92 406 र 98161 74 372।
7: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98546662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: sip on ya.
1: Extreme energy drink.
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
2: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बापरे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: रिबन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841-23284 र 9921-80746।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: पंचायत।

0: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल आज हामी डढेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डढेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डढेलो लाग्छ मिस।
1: भेरी गुड। डढेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डढेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डढेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।

0: आकर्षक ज्वेलर्सबाटै गहन ल्याउनु भनेकी छु।
1: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
2: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
1: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
2: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
1: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
2: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
3: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
4: प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801677246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ। कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ,
7: सम्पर्क फोन 9849-68924, 9850-86780।
9: अनि तयो कागज के मेथी वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी?
10: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई।
9: अनि ब्याङ्करी
10: ब्याङ्करी चर्चै तली लगपर्दी
9: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
10: सतर्क तन ठगी तब्द क्या जोगी न
11: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845586780
4: बैंकिङ खैमत बिले क्योदे एटीएम मोबाइल डे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषय न्यो कल परिमो चमै न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषय बैंक दे नील परिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोपाइटर शमसुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस्ट हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
9: सुरबी काका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
10: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
9: धन्यवाद काका
10: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
9: किन नहुनु नि काका ए क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
10: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
9: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाँठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा चित्त पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
10: हजुर हजुर
9: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
11: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
13: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
12: मोबाइल 98550640 र 98550562060।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सेङ दि कल टाइम मा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौं मंगलबारे बसाईमा तपाईले लोकगीत गाउन सक्नुहुनेछ र फोन गर्नको लागि 0665220020 मा डायल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यक्रम रेडियो मर्सेङ दिको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ साथै यहाँले सम्पूर्ण साथीहरूले पनि सम्झिन सक्नुहुनेछ यहाँ ठाउँमा मौसम कस्तो भइरहेको छ त्यो पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ र हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईले मन पर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर हामी प्रत्येक दिन एक बजेदेखि दुई बजेसम्म यसरी नै उपस्थित हुने गर्छौं आइतबारको दिनमा एउटा टपिक्समा डिस्कस गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबार जुन चाहिँ आजको बसाई रहेको छ आजको दिनमा यहाँले लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा यहाँले कथा कविता गजल मुक्तक शायरी चाहिँ सुनाउन सक्नुहुनेछ शुक्रबारको दिनमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौं तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ यो चाहिँ हाम्रो सात दिनको बसाई यो बसाई अनुसार हामी कार्यक्रम सञ्चालन गर्छ भने तपाईले पनि त्यसरी नै फोन गर्न सक्नुहुनेछ यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्कार
0: नमस्ते शंकरजी
1: हजुर
0: बिरामी हुनुहुन्छ
1: अहिले अलि विशेष भएको छ भन्नुपर्छ है
0: हजुर अनि आज आराम गर्दै हुनुहुन्छ होला पक्कै पनि बिरामी हुनुभएपछि आफ्नो एकदमै ख्याल राख्नु होला है
1: भइहाल्छ नि
0: बिरामी हुँदा पनि असन्चो बिसन्चो हुँदाखेरि पनि यहाँले फोन गर्नुभएको छ एकदमै धेरै खुसी लाग्यो यहाँको शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना गर्न चाहन्छु अनि कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँले जानकारी छ कि छैन
1: आज गीत गाउने हो खासै त लोकगीत गाउने हो मलाई खासै गीत त आउँदैन तर नियम पालना चाहिँ गर्छु ल
0: हजुर हुन्छ
1: जति सक्छौ तडप मायालु मैले

0: वानी त सुन पानी जे छर्क मायालु यति नै भन्न चाहन्छु।
1: ओहो, बिसन्चो हुँदाखेरि पनि कति मिठोसँग गीत गाउनु भएको छ, झन् एकदमै सन्चो हुनु भएको भए त एकदमै मिठो गाउनु हुँदो रहेछ है।
0: हजुर, नियम पालन गरिदिनु भनेर हो।
1: हजुर, यहाँलाई एकदमै धेरै धन्यवाद छ कार्यक्रममा जोडिनु भएको छ। अनि आजको विषयबाट तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ?
0: सर्वप्रथम त हजुरलाई अनि दिलो बहिनीलाई, मर्स्याङदी होल युनिटलाई, मेरो साथीहरू भन्न पर्दा त अब आइता श्री दिदी, मुना बहिनी, अनि कृष्ण लामा, अनि सुनिता दिदी बाँझोखेतबाट आउने सुनिता दिदी, अनि सरस्वती बहिनी नि बाँझोखेतबाट आउने सरस्वती बहिनी, अनि त्यसै गरी खुदीबाट आउने कृष्ण लामालाई पनि बिर्स्याएन भन्ने, अनि त्यसैपछि शोभा दिदीलाई पनि स्याउन चाहे गाउँसरबाट आउने सुषमा।
1: हजुर, आजको पहिलो कलर शंकरजी जोडिनु भएको थियो, उहाँको टेक्निकल इस्यूजको कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ। उहाँले एकदमै मिठो गीतसँगै सम्पूर्णलाई आजको बसाईबाट सम्झिनु भएको छ। र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। र हामी मंगलबारे बसाईमा छौं, मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
2: फुल

0: नमस्कार।
1: नमस्ते मुनाजी। यहाँको औलाद चिप्लिएको त होइन नि, आज कति पछि फोन गर्नुभएको छ मलाई चाहिँ त्यस्तै लाग्यो नि।
0: हजुर, धेरै दिन पछि भन्दा नि अस्ति पनि आएको थिएँ, हिजो फोन गरेको लाग्यो लागेन, अलिअलि आचार लागे जस्तो छ, त्यही भएर होला।
1: हजुर, अनि सुरुमा यति मिठो गीतबाट जोडिनु भएको छ, सुरुवात गर्नुभएको छ, एकदमै धेरै खुसी लाग्यो। के गर्दै हुनुहुन्छ आज?
0: म आज धान रोप्न आएको यतातिर, अनि बिउ काटेर भ्याएर एकछिन आराम गरेको, अब फेरि रोप्न कस्तो लाग्यो।
1: ओहो, भनेपछि अनि मौसम चाहिँ कस्तो छ मुनाजी त्यताको?
0: एकदम घाम लागिरहेछ, घाम एकदम छ,
1: घाम चर्को लागिरहेको छ है। अनि यहाँले पानी पिउन चाहिँ बिर्सिनु भएको छ कि छैन त? पानी पिउनु भएको छ कि छैन?
0: पानी त खाएको छु,
1: प्रशस्त मात्रामा पानी पिउनु होला है, पटक पटक मात्रामा। धान रोप्ने बेलामा फेरि पानी पिउन चाहिँ बिर्सिनु होला, तर पटक पटकमा छिनछिनमा पानी चाहिँ पिउनु होला है। एकदमै खुसी लाग्यो यहाँसँग कुराकानी गरेर, फेरि पनि एकदमै मिठो आवाजमा यहाँले गीत गुनगुनाउन सक्नुहुनेछ।
0: हुन्छ, म छोटो गाइदिन्छु है।
1: हजुर, हुन्छ।

0: गरबारे माया सारिला बस्यो। थ्याङ्क यू। यति नै
1: हजुर, एकदमै मिठो गीत गाउनु भएको छ, त्यसको लागि चाहिँ यहाँलाई एकदमै धेरै धन्यवाद छ है मुनाजी।
0: हुन्छ,
1: यति काममा व्यस्त हुनुहुन्छ तैपनि कार्यक्रममा जोडिएर यति मिठो गीत गाउनु भएको छ, सम्पूर्णलाई आनन्दमय तुलाउनु भएको छ, त्यसको लागि यहाँलाई एकदमै धन्यवाद। ककसलाई सम्झिन चाहनुहुन्छ?
0: फर्स्ट अफ अल हजुरको लागि
1: हजुर धन्यवाद।
0: एडमिसनको लागि अनि धेरै दिनपछि जोडेको छु र रेमर स्यान्डी टिमलाई पनि एकदमै सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन भन्न चाहन्छु। अनि मेरो साथीहरू लक्ष्मी दिदी, सुषमा दिदी, सुनिता दिदी, अनि कृष्ण दाई, श्याम दाई, अनि मेरो घर परेको लागि, अनि यति टाढादेखि मिठो मिठो कमेन्ट गरेर सम्झिनुहुन्छ गुरुङ कान्छुको लागि पनि एकदम सम्झिरहेको छु, बिर्सेको छैन। रेडियोलाई यसरी नै माया गरिरहनु होला भन्न चाहन्छु। अनि मेरो सम्पूर्ण साथीहरू मलाई चिनी नचिनी मसँग चिर परिचित मलाई माया गर्ने, घृणा गर्ने सम्पूर्णको लागि, विशेष गरी मलाई घृणा गर्नेको लागि भन्दै छुटिन्छु। नमस्ते, बाई बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रमा जोडिनु भएको थियो, ढगैबाट हुनुहुन्थ्यो मुनाजी, एकदमै मिठो गीतसँगै सम्पूर्णलाई सम्झिनु भएको छ, एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँ चाहिँ आज खेतीपातीमा लागि पर्नु भएको छ, धान रोप्दै हुनुहुन्छ उहाँ चाहिँ, र कार्यक्रम तपाईँले पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनु होला। साथै गर्मी मौसम बढ़ेको छ, पर्याप्त मात्रामा पानी पिउनु चाहिँ यहाँले नबिर्सिनु होला, र घाममा निस्कनु परेमा यहाँले चाहिँ पातलो लामो बाउले कपडा चाहिँ प्रिफर गर्नुहोला भन्न चाहन्छु। यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ। हेलो, नमस्ते।
2: नमस्कार लक्ष्मी।
1: नमस्ते सुषमाजी, सन्चै हुनुहुन्छ?
2: ठिकै छु है।
1: अनि के गर्दै हुनुहुन्छ सुषमाजी?
2: गोठालोतिरै हो, बाख्रा चराउँदै हो।
1: गोठालोमा हुनुहुन्छ, साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ?
2: हुनुहुन्छ, दिदी हुनुहुन्छ अनि एकजना बुहारी छन्।
1: अनि घाम चर्किरहेको छ सुषमाजी, छहारीमा बस्दै हुनुहुन्छ कि छाता लिएर जानुभएको छ?
2: छहारीमा हो,
1: हजुर,
2: घाम त निस्किसक्नै छैन।
1: अनि पानी पिउनु भएको छ कि छैन सुषमाजीले? हजुर, हो नि, पर्याप्त मात्रामा पानी त पिउनु पर्यो नि, शरीरलाई चाहिने त पानी नै हो एकदमै, होइन? अनि आज सुषमाजी जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। र बसाइको बारेमा यहाँले सोधिरहनु चाहिँ नपर्ला
2: तर खै गीत गाउने त हो, सास पुग्दै
1: पुग्दैन, गाउने आँट गर्नुभयो त जसरी नै पुगिहाल्छ नि सुषमाजी, आँट गर्नु पर्यो नि।
2: आँट मात्रै गर्छु है।
1: हस् हुन्छ हुन्छ।
2: हे माछी दाइले खोजे गई पानी लाई कत खोदै खोदै कापुके पानी लाई पुला गगानको, हे पुला गगानको मलाई झन्को तानिर माया तिम्रै जोबानको। भएन नानी, भयो त्यो पर्यो।
1: ओहो, म त यहाँको गीतमा डुबिरहेको थियो, तपाईँले त बिचमै चटक्क काट दिनुभयो त।
2: सासै पुगेन के?
1: एकदमै मिठो लाग्यो मलाई यहाँको गीत चाहिँ, तपाईँले त्यस्तो सोच्नु भएको हो, तर सुन्ने सम्पूर्णलाई चाहिँ, सुन्ने मान्छेलाई चाहिँ एकदमै राम्रो लागेको छ, धन्यवाद। त्यसको लागि चाहिँ यहाँले कोसिस गर्नुभएको छ, त्यो नै ठुलो कुरा हो। आजको बसाइबाट यहाँले कसलाई सम्झिन चाहनुहुन्छ सुषमाजी?
2: सम्झिनु पर्दा त हजुरलाई,
1: हजुर धन्यवाद,
2: भित्र भित्र दिलु बहिनीलाई, अनि रेडियो टिमलाई,
1: हजुर,
2: अनि मलाई दिदीले दुईचोटि भन्न भन्दै हुनुहुन्छ मेरो दिदीलाई।
1: हजुर,
2: आफ्नो घाँटीले उभि होइन सरले अलि, अनि बुहारी तिन बुहारीलाई, अनि मेरो साथीहरू भन्नुपर्दा चाहिँ अघि भर्खरै आउने मुना बहिनीलाई, शङ्कर भाइलाई, अनि सुनिता बहिनीलाई, सरस्वती बहिनीलाई, बिन्दा बहिनीलाई, अनि आइतश्री बहिनीलाई, कृष्ण लामालाई, कृष्ण गुरुङलाई, श्याम प्रसादलाई, अनि राम पाण्डे भाइलाई, अनि एम सरू भाइलाई, अनि टेकु छेत्री भाइलाई, र मलाई चिन्ने नचिन्ने सबै सबैलाई भन्दै बिदा हुन्छु बहिनी, यहाँ मेरो फोन आइरहेछ। नमस्कार।
1: हजुर हुन्छ, नमस्ते। हजुर भर्खरै मात्रै सुषमाजी हुनुहुन्थ्यो, एकदमै छोटो मिठो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई नाम लिएर नै सम्झिनु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङ्गदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रमको बारेमा। तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ साथै तपाईँको ठाउँको मौसम कस्तो छ त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते
3: नानी हजुर। नमस्ते, नमस्कार। आरामको कामना गर्दै घाम सूर्योदयको सुरुदेखि नै अहिलेसम्म नानी सतर्क लागेको छ, गर्मी बढ्दैछ, जानकारी गराउँदै हजुरको साथमा म टेकु छेत्री।
1: हजुर नमस्कार, टेकुजी सन्चै हुनुहुन्छ?
3: हजुरलाई सन्चै र हजुरलाई र रेडियो सम्पूर्ण होल इन्डियालाई सन्चै स्वस्थ व्यस्त भन्न चाहन्छु।
1: हजुर हामी पनि एकदमै सन्चै छौ भन्न चाहन्छु। अनि के गर्दै हुनुहुन्छ टेकुजी आज?
3: प्रोग्राम सुन्दै बसेको अवस्थ जानकारी गराउँछ है।
1: प्रोग्राम सुन्दै त हुनुहुन्छ, पानी पिउनु बिर्सिनु भएको त छैन नि यहाँले?
3: छैन नानी हजुर, हजुरले पनि पिउनु होला, मैले चाहिँ पिइरहेको अवस्था छ।
1: हजुर हुन्छ, भक्कै पनि पिउनेछु। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि टेकुजीलाई आजको बसाइको बारेमा पक्कै पनि जानकारी छ।
3: हजुर छ, एउटा छोटो प्रस्तुति हातमा घडी छ है त।
1: हुन्छ।
3: सानो माया माया नि मारी छौ मोबाइल पानी स्विच आफै गरी छौ हातमा घडी छ

बोले होनी कोई बेला रसीला।

0: हजुर
1: होटेको जी समय समयमा जोडिनुहुन्छ तर एकदमै दमदार प्रस्तुतिको साथमा उपस्थित हुनुहुन्छ क्या फेरि टेकुजी चाहिँ आज एकदमै राम्रो गीत गाउनु भएको छ आजको बसाइबाट यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ।

मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मिलन घायल मोटु आईडीबाट कमेन्ट आएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। अभिलाषी सुनिता गुरूङजीले लेख्नु भएको छ, मिस यू अल माई फ्रेण्ड्स भनेर, मिस यू सुनिताजी। ह्यामसारू मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर, नमस्ते झोरले, सबै साथीहरूमा मिठो सम्झना, कसैले पनि बिर्सेको छैन भन्दै छुटिन्छु ल भन्नुभएको छ। हजुर नमस्ते झोरले ह्यामसारूजी, आज त यहाँको बसाई नै हो, यति मिठो गीत गाउने मान्छेले आज फोन नगरेर हुन्छ त, फोन गर्नुहोस् त फ्री हुनुहुन्छ भने, र यहाँले चाहिँ सम्झिँदै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। साथीहरूले यहाँको आवाज चाहिँ एकदमै सुन्नको लागि चाहिँ तत्पर हुनुहुन्छ साथीहरू चाहिँ, र कार्यक्रम सुन्दै हुनुहुन्छ भने अन्य साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ 0665020020 डायल गरेर। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, संचालिका ज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुरबाट फेसबुक रेडियो मर्साङदी एफएम 95 MHz भन्नुभएको छ। नमस्ते टेक बहादुरजी, फोन गर्नु पनि सक्नुहुनेछ, यहाँले चाहिँ एकदमै राम्रो गीत पनि गाउनुहुन्छ। सृजना मुखियाजीले लेख्नु भएको छ, मिस यू अल माई फ्रेण्ड्स बाई भन्नुभएको छ, नमस्कार मिस यू सृजनाजी, फोन पनि गर्न सक्नुहुनेछ है। र यति बेला चाहिँ हामी तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।

0: हजुर, यो मिठो सांगीतिक ओसिली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोड़िन सक्नुहुनेछ 0665200020 डायल गरेर। आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारको बसाईमा यहाँले लोकगीत गाउन सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि यहाँले सुन्न सक्नुहुनेछ, सुनेर प्रतिक्रिया दिन पनि यहाँले सक्नुहुनेछ। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद अनि गुड आफ्टरनून भन्न चाहन्छु सौरभ केसीजी। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। शोभाजी नमस्ते, यहाँलाई सन्चो भएको छैन है अझै पनि? हजुर, औषधि चाहिँ नियमित रूपमा खानु होला। अनि के गर्दै हुनुहुन्छ आज? काम गर्दै हुनुहुन्छ है? हजुर, काम सँगसँगै एकदमै पानी पनि पिउनु होला पर्याप्त मात्रामा। अनि कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन शोभाजी? गीत आज लोकगीत गाउने रहेको छ, यहाँले एक लाइन भने पनि गाउन सक्नुहुनेछ है?
1: हजुर,
0: हुन्छ।

0: bank nimti tapai ko hriday ko nimti gaune sangeet hami mili hallelujah eti nai ho
1: हजुर मिठो गीत गाउनु भएको छ आजको विषयबाट सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ
0: सर्वप्रथम त हजुरलाई अनि भित्र पुर्याउनु ठानी म्याडमलाई अनि म चाहिँ दि होल टिमलाई अनि कसलाई भन्ने अब मभन्दा अगाडि आउने सम्पूर्ण दिदी बहिनी दाजुभाइ अनि मभन्दा पछाडि आउने अनि देश विदेशमा आउनुभएको दाजुभाइहरूलाई अनि मेरो घर परिवारलाई मेरो मण्डली परिवारलाई सबलाई समय चाहन्छु भन्दै बिदा
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र 16 बजे जोडिनु भएको थियो उहाँले पनि गीत गाउनु भएको छ र उहाँ चाहिँ आजको विषयबाट विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ साथीहरूलाई पनि यहाँले सम्झिन सक्नुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार नमस्कार हजुर लक्ष्मीजी
1: नमस्ते आयताश्रीजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु भन्नुपर्छ है हजुरलाई
1: म पनि एकदमै सन्चो छु अब आयताश्रीजीले सम्झिनु भएर फोन गर्नुभएको छ म त एकदम सन्चो छु
2: सम्झिनु त सधैँभरि सम्झिरहन्छु नि है
1: फोन मात्रै कहिले कसो गर्नुहुन्छ होइन त अनि आज के गर्दै हुनुहुन्छ
2: आज उयो कोदोको बिउ एकदमै बेसी झार आएको छ कोदोको बिउ गर्दैछु है
1: हजुर अनि घाम पनि एकदमै चर्केको छ अनि घाममा केही उपाय अपनाउनु भएको छ कि छैन त
2: हजुर हजुर लाम्बाउले कपडा लगाएको छु अनि एक जम्बु पानी सिक्की नै लगाएको छ अनि खासै घाम चर्केको पनि छैन यहाँ मन्द मन्द घाम लागेको छ चिरिरिरी हावा आएको छ है
1: ओहो भनेपछि त एकदमै खुसी लाग्यो घाम लाग्नु पनि भएन काम गरिरहँदाखेरि त मजाले मन्द मन्द घाम र हावा चलेको चाहिँ एकदम राम्रो हुन्छ होइन त
2: हजुर
1: पानी चाहिँ प्रशस्त मात्रामा पिउनु होला है
2: हजुर हुन्छ हुन्छ अब एकदम
1: हजुर खुसी लाग्यो अनि कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा आयताश्रीजीले थाहा नहुने त पक्कै पनि हुँदैन किन नगाउने हो र गाउनु पर्यो नि हजुर हजुर हो नि आज यो पालि चाहिँ एकदम मजाले गाउनु पर्यो है त
2: केही शब्द हालेर चाहिँ गीत गाउनु पर्यो भने त अब मर्दाखेरि सास जान गाह्रो हुन्छ भन्ने चलन छ पहिला बाउ बाजेको पालोदेखि होइन
1: हजुर

0: ओहो, कति मिठो गीत गाउनु भएको आयो त श्रीजी। हजुर, काम सँगसँगै यति मिठो गीत गाउनु भएको छ, कार्यक्रममा जोडिनु भएको छ, मलाई त एकदमै राम्रो लाग्यो। म त एकदमै डाँडातिर गएर नाचौँ नाचौँ जस्तो लागेको। हजुर हो नि, यति मिठो गीत गाउनु भएको छ। अनि साथीहरूको नाम लिनु पर्दा कसको नाम लिन चाहनुहुन्छ आयत श्रीजी?
1: हजुरको लागि, टेक्निसियनमा रहनुहुने मित्रको लागि, अनि मर्साङले हो त्यसको लागि, अनि साङ्गली तिलक दाईको लागि, टेकु दाईको लागि, अनि गोर्खा निवासी अहिले हाल प्रदेश हुनुहुन्छ उहाँ कृष्ण गुरुङ भाइको लागि, अनि ध्रुव तामाङ भाइको लागि, अनि यामसारू भाइको लागि, टेकु दाईको लागि, अनि गणेश दाईको लागि, सुषमा दिदीको लागि, अघि भर्खरै आउनुभएको थियो के अरे शङ्कर भाइको लागि, अनि शोभा परियारको लागि, सरस्वती बहिनीको लागि, बगछुरी बगैँचामा रहनुहुने कृष्ण लामा दिदी भेनाको लागि, अनि सब चिनाजानको लागि, अघि आउनु पछि आउने सबैको लागि भन्न चाहन्छु है।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै आयत श्रीजी जोडिनु भएको थियो, निकै मिठो गीत गाउनु भएको छ, काम सँगसँगै एकदमै गीत पनि राम्रो गाउनुहुन्छ, खुशी लाग्यो। उहाँले आजको बसाइमा सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। र तपाईँले पनि कार्यक्रममा फोन गर्न चाहनुहुन्छ भने 0665220020 तपाईँले फोन गर्न सक्नुहुनेछ। धर्मराजजीले कमेन्ट पठाउनु भएको छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज वीरतमोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई मोहन खड्गको बर ढल्यो बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। हजुर नमस्कार, धर्मराजजीले चाहिँ सधैँ कमेन्ट गर्नुहुन्छ, एकदमै धेरै खुशी लाग्यो र सम्पूर्ण साथीहरूको नाम पनि लिनुभएको छ र अन्य साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ कार्यक्रममा। अभागी राई युनिसाजीले लेख्नुभएको छ मिस यु अल भनेर, मिस यु युनिसाजी, फोन पनि गर्न सक्नुहुनेछ। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते। हेलो नमस्ते।
2: नमस्ते सेवा सेवारो।
0: नमस्ते, सन्चै हुनुहुन्छ मिनजी?
2: एकदम सन्चै भन्नुपर्छ है।
0: अनि के गर्दै हुनुहुन्छ मिनजी?
2: हजुरहरूको आवाजलाई सुन्दै ड्युटी गरिरहेको छु भन्नुपर्छ है।
0: ओहो, अनि साथीहरू पनि हुनुहुन्छ होला होइन त?
2: साथीहरू हुनुहुन्छ।
0: मिनजी अलि धेरै दिनपछि जोडिनु भएको जस्तो लागिरहेको छ हो र मिनजी?
2: होला,
0: कार्यक्रम त सधैँ सुन्नुहुन्छ, फोन किन हो फोन नगर्नुहुने चाहिँ?
2: व्यस्तताको कारणले होला नि।
0: ओहो व्यस्तता, अब काम परेको बेला त फेरि फोनै मात्र गरेर पनि भएन, कामलाई पनि प्रायोरिटीमा राख्नु पर्यो होइन त? तर जे भए पनि आज गाउने दिनमा चाहिँ जोडिनु भएको छ, सो म चाहिँ एकदमै खुसी छु। के अनि के गीत गाउन चाहनुहुन्छ आज? किन हाँस्नु भएको, यति मिठो आवाज भएको मान्छे हाँसोसँगै गीत पनि राख्नु पर्यो नि होइन र? किन नआउने हो र? योभन्दा अर्को हप्तातिर त यहाँले गाउनु भएको थियो त, गत हप्तातिर त मजाले गाउनु भएको थियो त।
2: ल ठिकै छ नि त।
0: हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: लाको माया अरुसै लाई चन्दाबु आउने जाने मुलु बाटै बन्दाबु रानी घाटैमा किन काँडा रोप्यौ नि मेरो माया आउने बाटैमा.
1: रेडी भएर बस्नुहोस् त. तपाईँ र म हँसिया लिएर त्यो काँडा चाहिँ फाडानी गर्न जानु पर्यो. बाटोमै काँडा रोपेर त भएन नि, होइन र? के कस्तो फाडानी गर्नु पर्यो काँडा रोप्ने मान्छेलाई चाहिँ, अब के गर्ने, कारवाही पनि गर्नु पर्यो होइन त? वास्तविक जीवनसँग मेल खाने त होइन नि मेनजी.
0: के भन्ने र आधुनिक पारिकाले भन्दाखेरि त त्यस्तै त्यस्तै भन्नु पर्यो.
1: ओहो, एकदमै दुःख लाग्यो है.
0: होइन, मैले त्यतिकै रोमान्टिक गरिदिएको हो दिदी.
1: रमाइलोको लागि गाउनु भएको है?
0: हजुर हजुर.
1: अनि यति मिठो गीत गाउनु हुँदो रहेछ त, किन गीत गाउन आउँदैन भनेर भन्नुभएको? हुन्छ, त्यसो भए चाहिँ अर्को हप्ता चाहिँ फेरि पनि अर्को गाउनु पर्ने हुन्छ. आजको विषयबाट चाहिँ ककसलाई सम्झिन चाहनुहुन्छ यहाँले? ओहो, धन्यवाद.
0: र हजुरलाई साथ दिन अनि टेक्निसियनमा बसेर दिल्ली दिदीको लागि. र मभन्दा अगाडि आउनुहुने सम्पूर्ण साथीहरूको लागि, नाम वाचन नगरे पनि, र मभन्दा पछाडि आउनुहुने सम्पूर्णको लागि, र रेडियो मर्साङ्गी एफएमलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूको लागि भन्दै छुटिन्छु.
1: हजुर, हुन्छ,
0: बजाइदिनु होला.
1: हजुर, हुन्छ, पक्कै पनि हामी कोसिस गर्नेछौँ.
0: रानी घाटैमा भन्ने सर्च गर्ने बित्तिकै भेट्छ.
1: रानी घाटैमा भन्ने गीत भन्नुभयो है?
0: हजुर
1: हजुर, हुन्छ हुन्छ, नमस्ते. हजुर, भर्खरै मात्रै मेन राइजी जोडिनु भएको थियो, एकदमै राम्रो गीत गाउनु भएको छ. साथै सम्पूर्णलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाईबाट विदा भइसक्नु भएको छ. रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्ते, सुन्दै चितवनबाट सबैमा सम्झना भन्नुभएको छ. नमस्कार यहाँलाई पनि. र अञ्जनाजीले लेख्नु भएको छ, नमस्कार नमस्कार भन्नुभएर, नमस्कार अञ्जनाजी. कान्छा मोलोजीले लेख्नु भएको छ, सरी यति बेला कोही साथी आइसक्नु भएको छ कलमा. हेलो, नमस्ते.
2: हेलो, गुड आफ्टरनुन सजलो, नमस्कार.
1: नमस्कार, कता हराउनु भएको थियो कृष्णजी? आज फोन गर्न निकै ढिलो गर्नुभयो.
2: साथीहरूले पालो दिएको नि.
1: साथीहरूले पालो दिनुभएको है?
2: हजुर.
1: अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
2: बसिबसै नै हो.
1: बसिरहनु भएको छ है?
2: हजुर.
1: अनि पानी पिउनु भएको छ कि छैन यहाँले?
2: हजुर, पिइरहेछु.
1: पानी तिर्खा लाग्दाखेरि मात्रै पिउने नगर्नुहोस् है, बेला बेलामा यसो सम्झिएर पानी चाहिँ पर्याप्त मात्रामा पिउने गर्नुहोस्. हजुर, मैले त पिइरहेछु. अनि कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा पक्कै पनि जानकारी नै छ, सुरु गर्न सक्नुहुनेछ है त?
2: के गर्ने, अब नियमको पालना गर्नै पर्यो.
1: हजुर, हो नि.
2: हुन्छ.

0: भन्न चाहे है
1: हजुर एकदमै राम्रो गीत गाउनु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ कसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी
0: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
1: हजुर धन्यवाद
0: प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मर्स्याङजी होल टिमलाई
1: हजुर
0: अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा गायक याम सरू मगर कहिले पनि गाउँदैन आज होल त अनि श्याम राम देव अनि शङ्कर सुषमा दिदी कामना शोभा सरस्वती गायिका मिठु आइतसिरी मुना सलिना नाम लिएको नाम छुटिएको रेडियो सुनिरहनु हुने अगाडि आउने अफेद पछाडि आउने सबैलाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै खुदे बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो निकै राम्रो गीत गाउनु भएको थियो साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि कार्यक्रममा कमेन्ट गर्न सक्नुहुनेछ फोन गर्न सक्नुहुनेछ स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर मिस यु स्वर्णिमजी अन्जनजीले लेख्नु भएको छ केरिसान मात्रै लेख्नु भएको छ दर्शन लेख्न आँट्नु भएको होला हाई भनेर पठाउनु भएको छ अन्जनजीले कर्णप्रिय केसीजीले लेख्नु भएको छ कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत भन्नुभएको छ हजुर नमस्कार खुशी लाग्यो यति टाढाबाट पनि कार्यक्रम सुनेर बसिरहनु भएको छ यहाँले र अभागी सिर्जनाजीले लेख्नु भएको छ हेलो दर्शन नमस्ते म सिर्जना विश्वकर्मा सयपत्र मीडिया ग्रुप प्रवास घर धनकुटा भई हाल कुवेत यसै गरी साथीहरूको नाम लेख्नु भएको छ उहाँले र सबैमा धेरै माया मिठो सम्झना छ भनेर छुट्नु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ एकदमै धेरै खुशी लाग्यो कान्छा मुलुजीले लेख्नु भएको छ गुड आफ्टरनून लक्ष्मी घले एण्ड होल रेडियो मर्स्याङदी टीम अनि सम्पूर्ण रेडियो प्रेमीहरूमा दुई हात जोडी नमस्कार अनि मिठो माया र सम्झना भन्दै सलिना मुल्छु अनि उही प्यारो मान्छेलाई टाढा भए पनि मुटु भरेको धेरै माया अनि मिठो सम्झना छ आफ्नो ख्याल राख्नु माया नमार्नु अनि कहिल्यै परिवर्तन नहुनु है पुन्टे डल्ली परिस्थिति जस्तो सुकै होस् हामी सधैँ एकअर्काको लागि हुनुपर्छ है माया यो माया र साथ मलाई सधैँभरि यसरी नै दिनुहुन्छ नि है माया मिस यु अल जय रेडियो मर्सिङदी भनेर लेख्नु भएको छ गुड आफ्टरनून कान्छा मोलोजी एकदमै धेरै खुशी लाग्यो र उहाँले चाहिँ आफ्नो विशेष व्यक्तिको लागि एकदमै राम्रो भावना लेखेर पठाउनुहुन्छ आज पनि लेखेर पठाउनु भएको छ पक्कै पनि उहाँको विशेष व्यक्तिले पनि सुन्दै हुनुहुन्छ होला सुनिरहनु भएको छ भने यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ देवेन किशोर अन्जनजीले लेख्नु भएको छ यहाँ जन्ने भन्दा जलाउनेहरू धेरै हुन्छन् यहाँ सहारा दिने होइन खुट्टा तान्दै लडाउनेहरू धेरै हुन्छन् अरूको त खै के कुरा गरौं यहाँ आफ्नैले नै आफ्नैलाई लडाउनेहरू धेरै हुन्छन् भन्न त यहाँ भन्ने गर्छन् आफन्त नै आफन्त छन् तर परि पर्दा सहयोग गर्ने होइन खाडल खनी गढाउनेहरू धेरै हुन्छन् आफन्तको भावना भौतिक रूपमा होइन हृदयबाट मिल्नुपर्छ तर यहाँ एकले अर्काको कुरा काट्दै सडाउनेहरू धेरै हुन्छन् देवेन किशोर अन्जन प्रवासी भनेर लेख्नु भएको छ यहाँको शब्द चाहिँ एकदमै मनपर्छ मलाई एकदमै राम्रो शब्द लेखेर पठाउनुहुन्छ खुशी लाग्यो नियमित रूपमा यसरी नै जोडिनुहोला काजी डोइङजीले कमेन्ट पठाउनु भएको छ हेलो भनेर हजुर नमस्ते सलिना गुरूङजीले लेख्नु भएको छ हेलो सिस दर्शन नमस्ते सुन्दैछु है म पनि खुदीबाट सलिना साथीहरूको मिठो भोइसमा मनोरञ्जन लिँदैछु अब बस्ने गीत हजुरको लागि एफएम युनिटको लागि र सम्पूर्ण रेडियो प्रेमीहरूको लागि भन्दै छुटिन्छु बाई बाई मिस यु अल भन्नुभएको छ हजुर नमस्ते सलिनाजी एकदमै धेरै खुशी लाग्यो र फुर्सद भएको बेलामा यहाँले पनि फोन गर्न सक्नुहुनेछ आशिष गुरूङजीले लेख्नु भएको छ हेलो नमस्ते भन्नुभएको छ हजुर नमस्ते आशिषजी फोन गर्न सक्नुहुनेछ र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आज हामी मंगलबारे बसाईमा थियौं मंगलबारे बसाईमा प्रत्यक्ष फोनबाट हामीलाई धेरैजना साथीले सपोर्ट गर्नुभएको छ जोडिएर एकदमै मिठो गीत गाउनु भएको छ आठजना साथी जोडिनु भएको थियो शंकरजी हुनुहुन्थ्यो मुना गुरूङजी हुनुहुन्थ्यो सुषमा भुजेलजी हुनुहुन्थ्यो टेकुजी हुनुहुन्थ्यो शोभाजी हुनुहुन्थ्यो आयतश्रीजी हुनुहुन्थ्यो मीन रायजी हुनुहुन्थ्यो र अन्तिम कलरको रूपमा कृष्ण लामाजी जोडिनु भएको थियो उहाँहरू आठैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र एकदमै मिठो मिठो शब्द चयन गरेर कमेन्ट पठाउनुहुने तपाईं सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमलाई जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईंलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। गर्मी मौसम बढ़ेको छ, यहाँले प्रशस्त मात्रामा फिल्टर गरेको अथवा उमालेको पानी चाहिँ पिउनुहोला, पटक पटक मात्रामा पिउनुहोला र घर बाहिर चर्को घाममा चाहिँ ननिस्कनुहोला, तर त्यो चाहिँ पोसिबल छैन र निस्कनु परेमा पनि यहाँले चाहिँ लामो बाउली कपड़ा पातलो लगाउनुहोला र कालो कपड़ा चाहिँ घाममा अलिकति छिटो घामलाई सोच्ने भएको हुनाले चाहिँ तापक्रमलाई सोच्ने भएको कारणले खेरि गर्मीमा चाहिँ नलगाउनुहोला यहाँले चाहिँ भन्न चाहन्छु। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
6: समिच्यों चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
7: खाई खाई बहु कोई लोटी बढ़ दिलवा
8: आंगी समिच्यों लोटी पर दी हूँ छांता ही गुदी
7: बढ़ दी आप बढ़ दी लोटी खाले पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
8: सिद्धार्थ ब्याङ क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्ष भएको ई पासपोर्ट टेण्डर अनियमितता अनुसन्धानमा राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। उनीसँगै केही उच्च पदस्थ सरकारी अधिकारीहरूलाई अख्तियारबाट खटिएको टोलीले निगरानीमा राखेको छ। अर्याल पक्राउ हुनु अघि सोमबार मात्रै प्रधानमन्त्री बालिन शाहले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटेका थिए। प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मध्य प्रदेशका 136 स्थानीय तहमा संचालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशाला कर्मी आन्दोलनमा उत्रेका छन्। लामो समयदेखि तलब तथा सेवा सुविधा नपाएको भन्दै उनीहरू संयुक्त संघर्ष समिति बनाएर जनकपुर धाम स्थित जनस्वास्थ्य प्रयोगशालामा धरना बसेका हुन्। आर्थिक वर्ष 2082/83 कार्तिक महिनादेखि हालसम्म तलाब प्राप्त नभएको, चाडपर्व भत्ता लगायत कानून बमोजिमका सेवा सुविधा समेत नपाएको उनीहरूको गुनासो छ। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगो लाग्न नसकेको गुनासो उनीहरूको छ। मुस्ताङमा 2 हप्तादेखि सशस्त्र प्रहरीले समातेका बीवाईडी कम्पनीको चिनिय विद्युतीय गाड़ी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुलमा जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुलमाका सशस्त्र प्रहरी नायक उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्र निर्देशन अनुसार फुकुवा गरिएको उहाँको भनाई छ। आज सुनको भाव सामान्य बढ़ेको छ, चाँदीको भाव घटेको छ। सुन आज तोलामा 300 रूपियाँले बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँ पुगेको थियो। हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाव बढ़ेको थियो, त्यस्तै आज चाँदीको भाव घटेको छ। चाँदी आज तोलामा 25 रूपियाँले घटेको हो। भाव घटेर चाँदी आज तोलाको 4,990 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदी तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,895 रूपियाँ थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैती धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैती धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैती धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य सम्बन्धी सहमति हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताउनु भएको छ। G7 सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको कुराकानी ट्रम्पले युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ भन्न पाउँदा आफूलाई एकदमै खुशी भएको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन शुरू गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार सेनेभामा भएकै दिन होर्मुज जलमार्ग पुनः खुला हुने भएको छ। यसै हप्ता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि शुरू हुनेछ। इरानमाथि प्रतिबन्ध र उसका सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीले बताएको खबरमा उल्लेख छ। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपराइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपराइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
12: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
13: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
13: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
12: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
13: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
12: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
13: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
12: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
13: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
12: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
13: मासिक एकाइ परीक्षाको व्यवस्था,
12: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
13: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
12: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
13: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
12: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
13: थप जानकारीका लागि
12: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 9846074553, 9556485775, 9460857091 र 9460838062।

0: sip on ya. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुशी, बुहारी पनि खुशी। हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छामा कुए खैमु खोइन्ति अल्छ्यो
9: ए 26 घरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छ्यो
10: आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ

0: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98498694, 98450386780।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना:
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: मोबाइल 98550-64040 र 98550-65260।
1: यो मोबाइलले पनि तनावै दियो भने?
6: होइन, के तनाव दियो ए खुसी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
9: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्चङ्ग एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
7: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
8: ए हो र
7: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
8: बाप्रे यति धेरै जोखिम
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
10: जय श्रीराम जय श्रीराम
11: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
10: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
11: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
10: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
11: हो नि भाउजू
12: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
13: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
12: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
13: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
12: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
13: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्रीराम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
14: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074

0: any, extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
6: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना:
10: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
9: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495,
10: मोबाइल 98550-64-040 र 98550-65-260।

0: Media Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: मर्संग देपिम 95 मेगाहर्ट्ज।
6: व्यक्ति संसदको रेकर्डबाट हटाउनु माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित। तत्काल पानी पर्ने सम्भावना कम। स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेन संघको खेलमा उत्कृष्ट प्रदर्शन गरेका के भडेका गोलकिपर एकाएक चर्चामा। नेपाल खबरमा अब पूरा खबर। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्र हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्यपूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या त्यसको 10% हुन आउने निशुल्क शैया हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पताल लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्य कर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्य कर्मीहरूको भनाइ छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-493-555।
6: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका, 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेकोमा राजपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उत्तहडमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। जिल्ला कारागार संखुवा सभा खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 का 20 वर्ष विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेगु सड़क खण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागिएको हो। यसअघि 13 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होङ्गीदेखि जवाङ खोलासम्म कालोपत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 वटा पुल मध्ये 4 वटा पुलको काम अन्तिम चरणमा पुगेको छ। अब विदेशको खबर। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याजदर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापन को लागत बढ़ाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढ़ाएका छन्। जापानले सन् 1990 को दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो। त्यसैदा बैंकले ब्याजदर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेस्पर खोलले 2 दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभयो। जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ़दा बजार भाव महँगिएको छ। यस वृद्धिका बावजूद जापानको ब्याजदर अमेरिका र बेलायत जस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै पनि कम छ। अमेरिका र बेलायतमा ब्याजदर 3% भन्दा माथि छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नवप्रवेशी केप भर्डेका गोलकिपर जेसिमार डियास भोजिन हाएका एक चर्चामा आएका छन्। विश्वकपको डेब्यू खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केप भर्डेका 40 वर्षीय अनुभवी गोलकिपर भोजिन अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा पुगेका हुन्। गैराती अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा भोजिनाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्न सफल भए। खेलमा स्पेनले झण्डै 75% बल पोजिशन आफ्नो पक्षमा राखे पनि भोजिनाले गोल गर्न दिएनन्। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोल पोस्टभित्र थिए। तर भोजिनाले उत्कृष्ट बचाव गर्दै सन् 2010 को विजेता स्पेनलाई बराबरीमा रोके। यही प्रदर्शनका कारण यसअघि खासै नाम नसुनिएका भोजिना अहिले चर्चामा आएका छन्। के भर्डेका गोलकिपर भजिनालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेहरूको पनि ओइरो लागेको छ। स्पेनसँगको खेल शुरू हुनु अघि झण्डै 43,000 रहेको उनको इन्स्टाग्राम फलोअर्स संख्या 1 घण्टामै 20 लाख भन्दा धेरै पुगेको थियो। अहिले यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका 61 लाख फलोअर्स पुगिसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह। सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित। तत्काल पानी पर्ने सम्भावना कम। स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका के भर्डेका गोलकिपर एकाएक चर्चामा।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5523-53
14: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले आउँदो शुक्रबार असार 5 गतेदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार टोल टोलमा फिल्म महोत्सव आयोजन गर्ने भएको छ। सार्वजनिक स्थल पार्क डबली चोकहरूमा शर्ट फिल्म प्रदर्शन चलचित्र कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम हुनेछन्। आज महानगरपालिकाले महोत्सवका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको लोगो सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यस सम्बन्धी जानकारी दिनुभयो। समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र विकासको विकासका लागि काम थालिएको कार्यवाहक मेयर डंगोलको भनाई छ। महोत्सव 8 ठाउँमा आयोजना हुनेछ। जुन ठाउँमा कार्यक्रम आयोजना हुने हो त्यही ठाउँको स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरका 33 वर्षीय श्याम चौलागाई र 20 वर्षीय सुजन घतानी बिक तथा काठमाडौँका 43 वर्षीय यामराज खत्री र 33 वर्षीय शरद कुमार राई रहेका छन्। श्यामलालले जापान पठाइदिने भन्दै 2 जनाबाट 2,40,000, सुजनले क्रोएसिया पठाइदिने भन्दै 4 जनाबाट 8,40,000, यामराजले पोर्चुगल पठाइदिने भन्दै 1 जनाबाट 4,50,000 र शरदले स्पेन पठाइदिने भन्दै 1 जनाबाट 17 लाख रूपियाँ लिएर सम्पर्क विहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 2,299 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका जनाएको छ। त्यसबाट राज्य कोषमा 21,86,503 रूपियाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जाँड रक्सी खाएका 95, नियमित विपरीत राइड शेयरिङ गरेका 900, संकेत बत्ती उल्लंघन गरेका 129 र तीव्र गतिमा गाड़ी चलाउने 147 जनालाई कार्यवाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। र भक्तपुर नगरपालिकाको आयोजनामा 3 महिने सांकेतिक भाषा तालिम हिजोदेखि शुरू भएको छ। तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अपाङ्गता भएका व्यक्तिहरूसँगको संचारलाई प्रभावकारी र सहज बनाउन तालिम संचालन गरिएको बताउनुभयो। उहाँले खोपो अस्पताल नगरपालिकाका विभिन्न शाखा वडा कार्यालयका कर्मचारी तथा अभिभावकको सहभागितामा तालिम संचालन गरिएको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले उपचार सेवा लिए। काठमाडौँ महानगरले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने आउँदो शुक्रबारदेखि शुभारम्भ हुँदै र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा 4 जना पक्राउ। अहिलेलाई 4 भञ्जाङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै

0: Hibernia Extreme Energy Drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिकटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: you.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचादी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचादी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचादी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचादी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Quelconia. Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू, व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाइ परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
6: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी शहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहंदी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैङ्कसोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
6: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
7: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9556046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Media.
1: Extreme energy drink.
2: Good morning, miss.
3: Good morning, class. ला, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली विशेषर साथ लम्छौ।
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली विशेषर साथ सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकथल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसीसर नगरपालिका सात मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856774486
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9856133775।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछ्याबा घटना तल आफिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी याई मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तबत क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: ए साइली घर बनाएर त लगभग सक्न आँटिछौ त के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
9: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
10: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
4: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9864 51901

0: Media.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्ध

0: 5220196 5230 वा 5903 मा जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
2: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334।
2: रोजगार सेवा केन्द्र बेसी सहर 98470145।
4: जय श्रीराम जय श्रीराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल विशेषण नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ, कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
11: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा, खुला ड्युरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: सन्सी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
9: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म, अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
8: थप जानकारीको लागि सम्पर्क
9: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655599111, 9842511511, 9847570068।
8: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
10: अनि तयो कागज के मेथी वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
11: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
10: अनि बैङ्गरी
11: बैङ्गरी चढ चाहिँ तली लगपर्दी
10: समलपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई दिशा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम
11: सतर्क तन ठगी तब्द क्या जोगी न
12: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
15: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
14: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
6: मोबाइल 9855640 र 9855652060।

0: Patagonia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसिसार 813 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसिसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mayor.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसी सर 7

0: तुला केलाच आपलं स्वर असते खरी.
1: मला त्याची वळवून
0: खर.
2: संतोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त. ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा.
3: धन्यवाद संजय जी. हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ. अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ. यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त.
2: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न. त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि.
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ. साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ.
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ.
6: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ.
7: नारायण ढकाल. थप जानकारीको लागि सम्पर्क 9843638518.

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
2: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: 자자자.
1: 1, 2, 3, 4.
2: 이럴 때
1: 아니, 아니, 에스토. 소민아.
0: 내려가자.
1: 잘난데?
2: 왜?
1: तिमी बोल्यौ बोल्यौ
2: दाइले
3: दमहरु छ नि उले
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन के तनाव दियो ए खुसी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845940046 र 9813-09-4932
7: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
4: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
7: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
4: मलाई त एकदमै मन पर्यो
7: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छर्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
8: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204535 4575 विश्वास तपाईँको सेवा हाम्रो
6: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
10: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
11: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
0: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
2: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
10: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। clean energy drink. Taste the difference. Feel the energy.
14: Marsang DFM 95 MHz. 95 MHz.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
0: तराई मधेश र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औषध मितिको तीन दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
1: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संघसँग समन्वय भएको महानगरको दावी।
2: हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले चाहिँ कानूनसम्म ढंगबाट चाहिँ उहाँलाई उद्धार गर्नुपर्ने काम हो संघले गर्ने।
0: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राफमाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21 मा।
1: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15 बजे।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सांसदहरूले बजेटको संरचना, कार्यान्वयन क्षमता, कर नीति, पूर्वाधार विकास, सीमा समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले यस्तो बताएका हुन्। धेरैजसो सांसदहरूले बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको, खर्च गर्ने क्षमता कमजोर रहेको र राष्ट्रिय प्राथमिकताका विषयहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउँदै राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान तथा अर्थ मन्त्रालयको पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद पुष्पराज कणेलले अर्थ मन्त्रालयले ठूलो बजेट विनियोजन गरे पनि खर्च गर्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। बजेटमाथिको छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले सरकारको बजेटप्रतिको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानूनी जटिलताहरू नै मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो। बैठकमा सांसदहरूले सीमा समस्या तथा नेपाल भारत सम्बन्धका विषय पनि उठाएका छन्। छलफलका क्रममा सांसदहरूले मध्यपूर्वमा युद्धविरामको अवस्था आए पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
1: आज तराई मधेश र मध्य पहाड़मा गर्मी निकै बढ़ेको छ। तुलनात्मक रूपमा पश्चिम तराईमा गर्मी बढ़ेको छ भने पूर्वी तराई र देशभरको मध्य पहाड़मा पनि गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै बाँकेको खजुरामा अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। तराई मधेशका जिल्लामा चर्को घाम र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएकाले गर्मीको प्रभाव अझ केही दिन कायम रहने मौसमविदहरूले बताएका छन्। गर्मीबाट बस्ने उपाय अपनाउन मौसमविदको सुझाव छ। यसैबीच नेपालमा मनसून आगमनको औसत मिति जून 13 तारीक पार भएको 3 दिनसम्म पनि मनसून भित्रिएको छैन। महाशाखाका अनुसार मनसून भित्रन अझै केही दिन लाग्न सक्छ। मनसून आएपछि पनि यसपालि कम वर्षा र गर्मी बढ़ी हुने मौसमविदको अनुमान छ। प्रशान्त महासागरमा विकास भएको एल निनोका कारण यसपालि साउन भदौमा पानी निकै कम पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। विश्व मौसम संगठन डब्ल्यूएमओ का अनुसार यही जून 11 तारीकमा विकास भएको एल निनो शक्तिशाली बनेर अर्को वर्षसम्म प्रभाव पार्ने सम्भावना धेरै छ। यदि एल निनो शक्तिशाली बन्यो भने त्यसले नेपालमा पनि उच्च प्रभाव पार्ने मौसमविद सिग्देलको अनुमान छ। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार सन् 1998 पछिका एल निनोका कारण नेपालमा 20% कम वर्षा भएको छ। यसपालि सुपर एल निनोको अनुमान रहेको कारण अबको एक महिनापछि उच्च प्रभाव देखिन सक्ने र यसको प्रभाव आउँदो हिउँद र प्री मनसूनमा पनि हुन सक्ने उहाँको भनाइ छ। अनुमान गरिए जस्तै एल निनोको विकास हुँदै गएमा अवस्था जटिल हुन सक्ने भन्दै उहाँले बिउ बैंक, सिंचाईको विकल्प, पानीको सुरक्षा जस्ता कुराका लागि अहिले नै काम थाल्नुपर्ने बताउनुभयो।
0: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकूद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। यसअघि विधायन ऐन 2081 दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएमएमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
1: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलन सीपीपीसीसीको राष्ट्रिय समितिका अध्यक्ष वाङ वुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास, सहकारी, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासको भनाइ छ। नेपाल चीन बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ़ र गतिशील बनाउने सीपीपीसीसी अध्यक्ष वाङको दृढ़ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देश बीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग यसबाट लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सैया उपलब्ध छन्।
1: कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय परिवर्तन महाशाखाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णय ट 18% चिसेन्ट भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिसेन्टका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको छ।
0: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म चार प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन भने स्थगित भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन पनि चालू रहेको रासपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उत्तहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकहरूको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरियन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव, तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो, औषध मितिको 3 दिन बिते पनि मनसून भित्रने अनिश्चित, एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च, चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, निशुल्क स्वास्थ्य पोर्टल शुरू भएपछि सेवा लिनेको संख्या 1200 नाग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक अझै समस्यामा छन्। स्थायी बसोबाससँगै खानाको समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। किर्तिपुरको राधा स्वामी सत्संगको होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूले हिजो यस्तै गुनासो गर्दै प्रदर्शन समेत गरेका छन्। आफूहरूले आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको भन्दै विस्थापितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। काठमाडौँ महानगर सरकारले आफै जिम्मा लिने भनेपछि खानाको व्यवस्था गर्दै आएको राधा स्वामी सत्संगको टोलीले अस्तिसम्म खाना खुवाएका थिए। हिजो बिहानको खाना समयमा खान नपाएपछि नियमित औषधि खानुपर्ने र विद्यालय जानुपर्ने विद्यार्थीहरू विद्यालय समेत जान नपाएका थिएनन्। नियमित खाना खुवाउने कार्यमा विलम्ब किन भयो त भनेर साथी सम्झना महर्जनले काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरलाई सोध्नु भएको छ।
2: कतिपय चिजहरू राम्रो गर्छु भन्दै गर्दाखेरि त्यसलाई चाहिँ पूर्व जानकारी भएन भने कहिले काहीँ बिग्रिने पनि गर्छ। स्वाभाविक रूपमा खानै खान नपाएको भन्ने शब्द चाहिँ अलि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ, किनभने खाना खानै पाएन भन्यो भने चाहिँ कति दिनसम्म कति छाक भन्ने प्रश्न उठ्छ। हिजोको बिहानको खाना उहाँहरूलाई खान नपायो भने ढिला भयो, कारण के थियो भन्दाखेरि हिजोभन्दा अस्ति चाहिँ एउटा संस्थाले अबको केही दिन चाहिँ हामी खानाको व्यवस्था गरिदिन्छौँ, हामीलाई जिम्मा दिनु पर्यो भनेर महानगरसँग पेश गर्नुभयो र त्यो मनकारी संस्था भएकोले फेरि हामीले हुन्छ भनेर उसलाई चाहिँ त्यो अनुमति दियौँ र त्यो अनुमति अनुसार चाहिँ उसले हिजोदेखि चाहिँ ऊ खाना खुवाउनु पर्ने र उहाँहरूको उद्देश्य पनि पवित्रै थियो। त्यहाँ खाना पकाएर ल्याएर चाहिँ खुवाउने भन्दा चाहिँ त्यहीँ पकाएर खुवाउँदाखेरि चाहिँ ताजा ताजा पनि हुने र सबैले राम्रोसँग खाना खान पाउने भन्ने उद्देश्यका साथ हिजोबाट चाहिँ खाना खुवाउने हाम्रो सहमति भएको थियो। तर खाना बिहान उहाँहरू म्यानेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ उहाँले बिहानको खाना समय चाहिँ उहाँले त्यो तयारी गर्न सक्नु भएन, जसको कारणले गर्दाखेरि त्यहाँ पूर्व सूचना जारी नभएकोले होल्डिङ सेन्टरका मान्छेहरूले चाहिँ हामीलाई खाना दिन गर्न लायो कि भनेर त्यहाँ अलिकति हल्ला भयो हो र उहाँहरूले समयलाई मध्यनजर गरिकन उहाँले चाहिँ फलफुल जन्य चिजहरू खुवाउनु भयो र दिउँसोसम्ममा चाहिँ उहाँले खाना खुवाउनु भयो र राति पनि नियमानुसार खाना खुवाइराख्नु भएको छ र आजदेखि चाहिँ समय अनुसार नै उहाँले खाना खानु पाए।
9: भनेपछि बिहानको खाना त्यही पकाएर खुवाउँछु भन्नेहरूले फलफूलमा टार्नुभयो होइन? अनि सुन्नु न,
2: होइन गलत हो, गलत हो, यसलाई पनि अझै गलतसँग नभन्नु,
9: जस्तो
2: टार्नु भयो होइन, ढिला भएको कारणले गर्दाखेरि उहाँले त्यो समयको लागि चाहिँ फलफुल खुवाउनु भयो, त्यसपछि समय तयार भएर दुई घन्टा पछि खाना नै खुवाउनु।
9: भनेपछि कति बजे खाना बिहानको भयो त?
2: बिहानको खाना दुई बजे भयो,
9: बिहानको खाना दुई बजे भयो, स्कुल जानुपर्ने बच्चाहरू छ, औषधि खानुपर्नेहरू हुनुहुन्छ होइन?
2: हाम्रो सम्झौतामा मिसअन्डरस्ट्यान्डिङ भयो र ती कुराहरू उहाँले भन्न सकोस् उहाँहरूलाई चाहिँ भन्न सकेन हामीले, जसको कारणले गर्दाखेरि प्रिपेयर गर्दै गर्दाखेरि त्यो ढिला भयो। स्वाभाविक रूपमा त्यहाँ औषधि खानेहरूले औषधि खानु अगाडि खाना खानुपर्ने, स्कुल जानको लागि खाना खानुपर्ने त्यो समय चाहिँ गुज्रेको हो, तर नियोजित ढङ्गबाट चाहिँ खाना बन्द गर्न खोजेका चाहिँ होइन, हामीले त्यसरी चाहिँ लिनुपर्छ।
9: एक अर्का बीचको जुन तपाईँहरूको समन्वय नहुँदाखेरि त्यहाँ त समस्या देखियो नि होइन?
2: हामी बीचको समन्वय नभएको होइन, हामी बीचको समन्वय नै भयो, तर खानाको सूचनाको जारी चाहिँ उहाँहरूलाई चाहिँ भोलि यसरी हुन्छ भनेर चाहिँ नभनेको कारणले भयो, किनभने अब कुराहरू गरिराख्नु नपर्ने कि भने हामीले सोच्यो, किनभने अब खाना कन्टिन्युटी नै होला र त्यसरी ढिला होला भन्ने कुराहरू गर्नु नपर्ने होला कि भनेर चाहिँ सोचेको कारणले गर्दाखेरि खाना छिनो गयो, त्यो विशेष कारणले भयो हो र चाहिँ खाना उहाँले ढिल्दै पाएको छ र रातिको समय नै खान पाएको छ र आजदेखि समयमै गइरहेको छ।
9: अब होल्डिङ सेन्टरमा भएकाहरूलाई खाना खुवाउने लगायतका व्यवस्थापनको काम चाहिँ कति दिन जेल चाहिँ यसरी निरन्तर जारी रहने हो त?
2: जबसम्म उहाँहरूले चाहिँ आफ्नो अधिकार सहितको चाहिँ त्यहाँबाट अधिकार प्राप्त हुँदैन, त्यहाँ रङजेलसम्म महानगरपालिकाले कुनै न कुनै व्यवस्था गरेर खानाको व्यवस्था पिउने व्यवस्था चाहिँ गर्छ।
9: खाना लगायतको उहाँहरूलाई चाहिने मानसिक स्वास्थ्य औषधि प्राप्तिको कुराहरू छ, कसरी व्यवस्थापन भइरहेछ?
2: प्रत्येक दिन डक्टर जान्छ, डक्टरले चेकअप गर्छ र डक्टरले रेफर गरे अनुसार उहाँहरूले औषधि पनि पाउँछ र थप उपचारको लागि हस्पिटल पनि पाउँछ। यी सबै कुराहरू महानगरले
9: संग्रह र महानगर बीच चाहिँ कसरी समन्वय भइरहेको छ यस विषयमा?
2: यही कुराहरू हो, हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले चाहिँ कानूनसम्म ढङ्गबाट चाहिँ उहाँलाई चाहिँ उद्धार गर्नुपर्ने काम हो संघले गर्ने। त्यो सबै कुराहरू हामीले थाहा पनि हुँदैन र सबै कुराहरू हामीले अहिले नै भन्नु पनि राम्रो पनि हुँदैन, किनभने यो केन्द्रीय भागवटी सभ्यतालाई गरिरहेको चिजमा हामीले यसरी बोल्नु उचित हुँदैन।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दर। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका बीवाईडी कम्पनीको सिनिया विद्युतीय गाड़ी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोर्ला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाए गराएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरिएका उहाँको भनाई छ, मुस्ताङको उत्तरी कोर्ला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय गाड़ी नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङमा भन्सार जाँच पास गरेको बताइएको छ।
1: मध्य प्रदेशका 136 वटै पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन्। पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन्। प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 को कार्तिक महिनादेखि अहिलेसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनुभयो। संयुक्त संघर्ष समितिका संयोजक साहित्य राईनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो।
0: संखुवासभा जिल्ला कारागार खाँदवारीमा दुईजना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको ज्यान गएको अनुसन्धान धानबाट खुलेको थियो। दुईजना कैदी हत्या प्रकरणका 7 प्रहरी सहित 15 जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेष्ठदार उज्जवल नेउपानेले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
15: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
0: यसैबीच सरकारले म्यानपावर कम्पनीहरूसँग विदेश पठाएका कामदारहरूको नामावली मागेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत एकदेखि अहिलेसम्म विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ। वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनु पर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले यो अवधिमा पठाएकाहरूको विवरण माग गरेको हो।
1: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 6.31 अंकले घटेर 2705.45 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 355 कम्पनीका 1.07 करोड़ किता शेयर 4.04 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: शनिबार आइतबार सार्वजनिक विदा दिने प्रावधान कार्यान्वयन गरिएपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रूपमा लिँदैछ। चितवनको सौराहामा दुई दिन विदाको समय पारेर गएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। साथै जंगल सफारीका लागि जीप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने सबै ठाउँतिर पर्यटकहरू खचाखच भरिएका व्यवसायीले बताएका छन्।
1: भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सा शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलन वृद्धि भएको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो। उहाँका अनुसार भारतमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलन उल्लेख्य वृद्धि देखिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले

0: विकसित भएको छ र लाखौं विद्यार्थी राम्रो नतिजाका लागि वर्षौंसम्म कोचिङ सेन्टरमा अध्ययन गर्ने गर्दछन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। परीक्षा आदि नै प्रश्नपत्र सार्वजनिक भएको प्रकरणमा भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन सीबीआईले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप छ। भारत सरकारले हिजो एउटा विशेष अनलाइन पोर्टल पनि शुरू गरेको छ। यो पोर्टल मार्फत नागरिकले एनईईटीसँग सम्बन्धित शंकास्पद गतिविधि, अनधिकृत सामग्री र ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति पाउने एक बजे अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको छ। फ्रान्सले पछिल्ला सात मध्ये चार संस्करणमा फाइनल खेलेको छ। फ्रान्सले टोलीलाई माइकल ओलिस, केलियन एम्बापे, ओलिभियर गेरोड जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्व कपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमाने सामाने हुन लागेका हुन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 गोलले हराएको थियो। 24 वर्ष अघि फ्रान्सलाई हराउँदा टोलीका महत्वपूर्ण सदस्य रहेका पेप थियाव अहिले सेनेगलका प्रशिक्षक छन्। सन् 2018 समूह चरणबाट बाहिरिएको सेनेगल 2022 अन्तिम सोह्रमा सम्ममा पुगेको थियो। सेनेगलको टोलीलाई साडियो माने, असाने डियायो, इड्राइसा युगे जस्ता खेलाड़ीले बलियो बनाएको छ। सेनेगल फिफा वरियतामा 16 स्थानमा छ। फिफा विश्वकपमा भोलि बिहान पाउने 4 बजे अमेरिकाको बोस्टन रंगशालामा समूह आईकै इराक र नर्वे खेल्दैछन्। यस्तै पाउने 7 बजे अमेरिकाको कन्सान्स सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पाउने 10 बजे अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा समूह जेका अस्ट्रिया र जोर्डन खेल्दैछन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
0: तराई, मधेश र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औषध मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
1: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संघसंग र समन्वय भएको महानगरको दावी।
0: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21
1: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान पाउने 7 बजे।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन

0: लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशिष्ट नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहमा कुल बेरुजू मध्ये अनियमित शीर्षकमा मात्रै 5 करोड़ रकम। सो शीर्षकमा सबैभन्दा बढ़ी बेरुजू राइनसमा। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहहरूले मनास्लु पर्वतारोहण रोयल्टी पाउने। तीनवटा स्थानीय तह विशेष प्राथमिकतामा। कोलस तथा नौ गिलुङमा गरीबी निवारणका लागि 5 दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम। लमजुङ प्रहरीबाट गत महिनामा मात्रै 8 जना फरारी अभियुक्त पक्राउ। 3 वर्ष बढ़ी कैद र 59,000 जरिवाना असूल। र मनाङका दुईवटा स्थानीय तहमा असूल गर्नुपर्ने र प्रमाण पेश नभएको बेरुजू शून्य। अनियमित शीर्षकमा भने सबै पालिकामा बेरुजू।

0: अब समाचार विस्तारमा लमजुङका स्थानीय तहहरूमा गत आर्थिक वर्ष देखिएको बेरुजु रकम मध्ये करिब 5 करोड़ रूपियाँ अनियमित शीर्षकमा रहेको पाइएको छ। महालेखा कार्यालयले सार्वजनिक गरेको स्थानीय तह प्रतिवेदन अनुसार जिल्लाका 8 स्थानीय तहहरूमा कुल 4,82,81,609 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको हो। महालेखाको 63 प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी अनियमित शीर्षकमा रायनसमा बेरुजु देखिएको छ। रायनसमा मात्रै 1,04,42,664 रूपियाँ अनियमित भएको शीर्षकमा बेरुजु देखिएको छ। यसै गरी दोर्दी गाउँपालिकाको सबैभन्दा दोस्रो बढ़ी अनियमित शीर्षकमा बेरुजु देखिएको छ। दोर्दी गाउँपालिकामा 88,49,715 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ। सोबाहेक बेसीसह नगरपालिकामा कुल बेरुजु रकम मध्ये 75,07,466 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ भने सुन्दरबजार नगरपालिकामा 71,15,870 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखाइएको छ। त्यसै गरी मर्सेङ्गी गाउँपालिकामा अनियमित शीर्षकमा 52,78,449 रूपियाँ, मध्य नेपाल नगरपालिकामा 37,96,330 रूपियाँ, दुधपोखरी गाउँपालिकामा 30,18,354 रूपियाँ र सबैभन्दा कम कोलसुथार गाउँपालिकामा 22,72,761 रूपियाँ अनियमित शीर्षकमा बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरुजु रहेको देखाइएको जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाइएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु कम भएको हो। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,79,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। आठवटा स्थानीय तह रहेको लमजुङका सबै पालिकाले आगामी आर्थिक वर्षमा मनास्लु हिमाल पर्वतरोहण रोयल्टी पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी मनास्लु पर्वतरोहण रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो। आयोगले सिफारिश गरेको विवरण अनुसार 8,000 मीटर भन्दा माथिका हिमाल मध्ये लमजुङमा 8,163 मीटर उचाइमा रहेको मनास्लु हिमालको पर्वतरोहण रोयल्टी मात्र प्राप्त हुने भएको छ। आयोगले सिफारिश गरे अनुसार लमजुङका 3 स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहहरूले सीमा जोड़िएका स्थानीय तहको सूचकमा रोयल्टी प्राप्त गर्नेछन्। आयोगले हिमाल रहेको स्थानीय तह सोसँगै सीमा जोड़िएका स्थानीय तह र सीमामा पर्ने स्थानीय तहसँग जोड़िएका अन्य स्थानीय तह गरी 3 प्रकारका सूचक निर्धारण गरेको छ। सीमा जोड़िएको स्थानीय तहको वरपर रहेका देशी शहर नगरपालिका, कोलसुथार गाउँपालिका, मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकाले पनि मापदण्ड बमोजिम रोयल्टी प्राप्त गर्ने भएका छन्। मुलुक संघीयतामा गएपछि अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टी को बाँडफाँड गर्दा समकालीन संकलित रकम मध्ये 50% संघ तथा प्रदेश र स्थानीय तहलाई 25-25% दिने व्यवस्था रहेको छ। पर्वतरोहण रोयल्टी बापत प्राप्त स्थानीय तहहरूले पर्यटकीय संरचना निर्माण वा सोसँग सम्बन्धित क्षेत्रमा मात्रै खर्च गर्न पाउने कानूनी प्रावधान छ। विशेष गरी पर्यटकीय सड़क घोडेटो पर्यटन पदमार्ग पदमार्गमा पर्ने पुल पुलेसा फड़के विश्रामस्थल कामदार विश्रामस्थल जलविहार आदिको सर्वेक्षण अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण छानिएको पूर्वाधार निर्माण तथा मर्मत सुधारका लागि पनि खर्च गर्नुपर्ने ऐनमा उल्लेख छ। पर्वतरोहण बापत प्राप्त हुने रोयल्टी रकम ऐनको दफा 4 लेखिएको बमोजिम पर्यटन क्षेत्र बाहेक अन्य क्षेत्रमा उपयोग गर्न नपाइने स्पष्ट लेखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूले 8,000 मीटर भन्दा कम उचाइ भएका अन्य 6 हिमालयको हिमालको रोयल्टी पनि प्राप्त गर्नेछन्। लमजुङको गोलसुथर गाउँपालिका नौ गिलुङमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पाँच दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम भएको छ। तालिम गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख आतिथ्यता तथा वडा नम्बर नौका अध्यक्ष हुमराज गुरूङको अध्यक्षतामा भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमी माया गुरूङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरूङले ग्रामीण पर्यटनको विकास, स्थानीय संस्कृतिको संरक्षण तथा रोजगारी सिर्जनाका लागि होमस्टे व्यवस्था महत्वपूर्ण माध्यम भएको बताउनुभयो। वहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै होमस्टे सेवालाई थप व्यवस्थित, आकर्षक र गुणस्तरीय बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो। गाउँपालिकाका उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्द्रका अनुसार ग्रामीण पर्यटन प्रवर्धन, स्थानीय उद्यमशीलता विकास तथा आय अर्जनका अवसर विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले तालिम सञ्चालन गरिएको हो। पाँच दिनसम्म सञ्चालन हुने तालिमले गिलुङका होमस्टे व्यवसायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सोमबारबाट शुरू भएको तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ। तालिमको पहिलो चरणमा होमस्टे राष्ट्रिय महासंघ केन्द्रीय सदस्य चूर्णमणि पौडेलले होमस्टे व्यवस्थापन, पाहुना सत्कार, सेवा प्रवाहका मापदण्ड, सरसफाई, स्थानीय संस्कृति र पहिचानको प्रवर्धन तथा होमस्टेलाई दिगो तथा व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ। त्यसै गरी बुधबारदेखि प्रशिक्षक मनिषा श्रेष्ठले स्थानीय तथा परम्परागत परिकारको तयारी, खाद्य स्वच्छता, पोषणयुक्त खानाको व्यवस्थापन, पाक कलाको प्रस्तुतिकरण तथा होमस्टेमा पर्यटकलाई आकर्षित गर्ने विभिन्न परिकार निर्माण सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ। गाउँपालिकाले यस्ता सिपमूलक तालिम मार्फत स्थानीय स्रोत, संस्कृति र पर्यटनलाई जोड्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
3: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
3: अब यो फोहोर के गर्ने त?
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
3: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौं।
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
8: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111511, 98457079।
8: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
9: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ प्रहरीले गत महिनामा मात्रै 8 जना फरारी अभियुक्तहरू पक्राउ गरी कैद तथा जरिवाना असूल गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत महिनाको कार्य सम्पादन सार्वजनिक गर्दै सो विवरण उपलब्ध गराएको हो। विभिन्न स्थानमा विभिन्न समयका घटनामा संलग्न भई फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 3 वर्ष 5 महिना 19 दिन कैद र 59,000 रूपियाँ जरिवाना असूल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये केहीले जरिवाना बापतको रकम र कैद भुक्तानी गरेर स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानीको क्रममा रहेका छन्। अघिल्लो महिना मात्रै लमजुङ प्रहरीले 15 जना फरार प्रतिवादी पक्राउ गरेको थियो। विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोज तलाश गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङले प्राथमिकतामा राखेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार फरार प्रतिवादी पक्राउ बाहेक चालू मुद्दामा 5 जनालाई पनि पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको जनाएको छ। प्रहरीले गत महिनामा मात्रै महिला बाल बालिका ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका 4 जना प्रतिवादी र लागू औषध सम्बन्धी 1 जना प्रतिवादी पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत महिनामा मात्रै जिल्लामा दर्ता भएका कुल 11 मुद्दा मध्ये 2 मुद्दा जघन्य, 2 गम्भीर र 2 जबरजस्तीकरणी सम्बन्धी रहेका छन्। सो बाहेक अन्य 5 मुद्दा जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत जेठ महिनाको अवधिमा प्रत्यक्ष प्रहरीमा परेका 19 उजुरी मध्ये सबै फर्सेट भएको पनि लमजुङ प्रहरीले जनाएको छ। ट्राफिक कार्यवाहीतर्फ जिल्लामा गत महिना मात्रै सानो ठूलो गरी 19 दुर्घटना भएकोमा 18 घटनामा प्रहरीले उद्धार गरेको जनाएको छ। महिनाको ट्राफिक कार्यवाहीबाट 9,13,000 रूपियाँ राजस्व संकलन गरेको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत महिनामै प्रहरीले जिल्लाको विभिन्न स्थानबाट 2 नाल भरूवा बन्दुक पनि बरामद गरेको प्रगति विवरणमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय लमजुङले प्रत्येक महिनाको 2 गते अघिल्लो महिनाको कार्य प्रगति सार्वजनिक गर्दै आएको छ। नेपाल प्रहरीको काम कार्यवाहीलाई प्रभावकारी र पारदर्शी बनाउन र प्रहरीप्रति नागरिकको विश्वासले अझ बलियो बनाउने केन्द्रीय निर्देशन बमोजिम प्रत्येक महिनाको कार्य प्रगति सार्वजनिक गरिएको प्रहरीले लमजुङ प्रहरीले जनाएको छ। हिमाली जिल्ला मनाङका 2 स्थानीय तहहरूमा असूल गर्नुपर्ने बेरुजु रकम 0 रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार गत आर्थिक वर्षको बजेट लेखा परीक्षण भएकोमा चामे गाउँपालिका र नार्प भूमि गाउँपालिकामा असूल गर्नुपर्ने र प्रमाण नपुगेको बेरुजु रकम 0 देखिएको हो। सो बाहेक मनाङमा नासौं गाउँपालिका र निस्याङ गाउँपालिकामा भने असूल गर्नुपर्ने र आवश्यक प्रमाण नपुगेको बेरुजु देखिएको छ। नासौं गाउँपालिकामा मात्रै 3,61,657 रूपियाँ असूल गर्नुपर्ने बेरुजु देखिएको छ भने निस्याङ गाउँपालिकामा 61,68,951 रूपियाँ असूल गर्नुपर्ने बेरुजु रकम देखाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी नासौं गाउँपालिकामा आवश्यक प्रमाण पेश नभएको बेरुजुमा 7,83,547 रूपियाँ रहेको छ भने सोही शीर्षकमा निस्याङ गाउँपालिकामा 60,63,504 रूपियाँ रहेको छ। यसै गरी अनियमित भएको बेरुजु विवरणमा भने मनाङका 4 स्थानीय तह परेका छन्, जसमध्ये नासौं गाउँपालिकामा मात्रै अनियमित बेरुजु शीर्षकमा 40,60,267 रूपियाँ रहेको छ। सो बाहेक निस्याङ गाउँपालिकामा 18,60,224 रूपियाँ, नार्पभूमि गाउँपालिकामा 66,55,894 रूपियाँ र चामे गाउँपालिकामा 55,36,874 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखाइएको छ। जिल्लाका 4 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 1 अर्ब 75,36,45,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 3,73,09,000 रूपियाँ बेर्जु रहेको महालेखा प्रतिवेदनले देखाएको हो। मनाङमा अघिल्लो आर्थिक वर्षमा 10,77,94,000 रूपियाँ बेर्जु देखिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मनाङका स्थानीयले बेर्जु रकम घटाएका छन्। आर्थिक वर्ष 2080-81 10 करोड़ बढ़ी बेर्जु देखिएका मनाङका स्थानीय तहमा गत आर्थिक वर्ष करिब 4 करोड़को हाराहारीमा मात्रै बेर्जु देखिएको हो। लमजुङको विशेषगर नगरपालिका सात विषयमा रहेको भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावकहरूको सहभागितामा आर्ट अफ प्यारेन्टिङ विषयको कार्यशाला भएको हो। सोमबार आयोजित कार्यशालामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बालबालिकाको समग्र विकासमा अभिभावक र विद्यालय बीचको सहकार्यलाई थप मजबूत बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ। कार्यशालामा नेतृत्व प्रशिक्षक तथा उत्प्रेरणादायी वक्त डाक्टर ताराजीले सहजीकरण गर्दै आधुनिक अभिभावक तोक विभेद पक्षबारे प्रशिक्षण दिएका थिए। उहाँले बालबालिकासँग प्रभावकारी सम्वाद स्थापना गर्ने उपाय, सकारात्मक अनुशासनको अभ्यास, भावनात्मक सम्बन्ध सुदृढीकरण तथा असल संस्कार निर्माणका विषयमा अभिभावकहरूलाई जानकारी गराएका थिए। बदलिँदो सामाजिक परिवेशमा अभिभावकले अझ जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्नु पनि उहाँले जोड़ दिनुभयो। कार्यक्रमको समापनमा विद्यालयका प्रिन्सिपल विनोद गुरूङले अभिभावक तो जीवनको महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले व्यस्त समयबाट समय निकालेर कार्यक्रममा सहभागी भई अनुभव तथा सिकाई साटासाट गरेकोमा अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै सामाजिक, नैतिक र व्यावहारिक विकासका लागि घर र विद्यालय बीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो। अभिभावकहरूको निरन्तर विश्वास, सहयोग र सहभागिताले विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रेरणा मिलेको उहाँको भनाई थियो। विद्यालयले यस्ता अभिमुखीकरण तथा अन्तर्क्रियात्मक कार्यक्रमले अभिभावक र विद्यालय बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि अभिभावकको सक्रिय सहभागिता सहित यस्ता कार्यक्रमलाई अन्तर्गत दिइने विद्यालयले जनाएको छ। लमजुङको उत्तरी भेग, बाहुनडाँडा, घेर्मु र तागरिङका युवाहरूको साझा संस्था बागेत युनाइटेड क्लबको 11 वार्षिक उत्सव विविध सामाजिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। मर्सङ्गी गाउँपालिका 6 बाहुनडाँडामा आयोजित दुई दिने कार्यक्रममा स्थानीय युवादेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवको शुरूआत राष्ट्रकवि पार्क परिसरमा सरसफाई अभियान सञ्चालन गरी गरिएको थियो। कार्यक्रमको उद्घाटन वडा नम्बर 6 का अध्यक्ष मीनराशि गुरूङले राष्ट्रिय झण्डोत्तोलन गरी गरेका थिए। सरसफाई अभियानमा स्थानीय क्लब, सामाजिक संस्था तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वार्षिक उत्सवको पहिलो दिन प्राथमिक तहस्तरीय हाजिरी जवाफ प्रतियोगितासँगै भलिबल, युवाहरूमा प्रतिस्पर्धात्मक भावना र प्रतिभा विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ। दोस्रो दिन आयोजक सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले गीत संगीत तथा नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा खेलकुद तथा बौद्धिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोली तथा व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो। क्लबका अध्यक्ष विष्णु गुरूङले वार्षिक उत्सव सफल बनाउन सहयोग पुर्याउने सरकारी तथा गैर सरकारी संस्था, आमा समूह, युवा क्लब, कलाकार, स्थानीयवासी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका थिए। उहाँले युवाहरूलाई सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमा सक्रिय बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लब निरन्तर क्रियाशील रहेको बताउनुभयो। विगत 11 वर्षदेखि समुदायमा सामाजिक एकता, खेलकुद विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा काम गर्दै आएको क्लबले यस्ता कार्यक्रमले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरिएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहमा कुल बेरुजु मध्ये अनियमित शीर्षकमा मात्रै करिब 5 करोड़ रकम। सो शीर्षकमा सबैभन्दा बढ़ी बेरुजु रायनसमा। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहहरूले मनासलु पर्वतरोहण रोयल्टी पाउने। तीनवटा स्थानीय तह विशेष प्राथमिकतामा। कोलस तथा नौ गेलुङमा गरीबी निवारणका लागि 5 दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम। लमजुङ प्रहरीबाट गत महिनामा मात्रै 8 जना फरारी अभियुक्त पक्राउ। 3 वर्ष बढ़ी कैद र 59,000 जरिवाना असूल। र मनाङका दुईवटा स्थानीय तहमा असूल गर्नुपर्ने र प्रमाण पेश नभएको बेरुजु शून्य। अनियमित शीर्षकमा भने सबै पालिकामा बेरुजु। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Stefania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244
9: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लम्जुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर

0: 3.60-4 सम्म 100% छात्रवृत्ति।
1: जीपीए 3.20-देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट।
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।

0: Sonia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने, पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान,
1: विभागको महानिर्देशक कृषिराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि चार दिन म्याद थपेको छ।
0: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय सात दिनभित्र हटाउन निर्देशन, म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसून भित्र अझै केही दिन लाग्ने,
2: मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि,
0: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत, निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो, निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो,
3: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने,
0: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो, फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो।

0: सामुदायिक सूचना नेटवर्क CIN।
1: संघीय संसदमा बजेटमाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको वाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ जवाफदेहितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, कर छली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। यी पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% सम्म कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना पार्वती हितानले बताउनुभयो।
3: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनसेट आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
2: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वर्षायाम अर्थात मनसून भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जून 13 अर्थात जेठको 30 नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्तरमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
4: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमाली र पहाड़ी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन कहीँ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थान मेघगर्जन कहीँ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनो को अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बित्ने समय लाग्ने देखिएको छ।
2: मनसुन भित्रैसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदी नालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
5: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँका निजी अस्पतालमा विशेष रूपमा तपाईँका निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँका भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
2: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी, आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो, त्यो त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
2: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्द आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बाफत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने एक बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
1: बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
7: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
1: फर्स्ट आउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्ट सँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
11: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
7: 2058-57 नै व्यवसायमा थालेको अझ 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो। गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने, चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने, अनि गर्मी सिजन सुरु भइसकेपछि नाकतिर चढ्ने, अनि माथि तालाकोटतिर जाने, रानी सैनतिर जाने बर्खाको टाइममा। अब अहिले चाहिँ हाल हामीले पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको छ। पहिला चाहिँ अब भेडामाथि ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 परिवार रोजगारी भनेको खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु अहिलेसम्म। त
11: बाजुराकै गौमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 ग्राहक पसलमा पुग्ने गरेका छन्।
12: ग्राहकहरू दिनमा आज भोलि त 50 आइरहेछन् गइरहेछन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ, होइन, संघर्ष गर्नु पर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला, अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेको कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेका थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ। आफैदेखि आफै खुसी छु। सुझ्य होस्।
11: प्रविधिको बढ्दो प्रयोग सँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी पिल्चोक र समीकार्ते क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
13: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसे, नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेका छु जस्तो लाग्छ। ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेका छु। टिएस मोबाइल ग्यालेरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोक छ। समाजको माग नै हो जस्तो लाग्छ। यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेका छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ। राम्रो छ यो।
11: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
14: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3361 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यसको बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम उद्यमशीलता विकास तालिमहरू भयो, व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
11: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी बाजुरा।
1: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरबबीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
15: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भरिएको हुन्छ।
1: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
17: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने
18: नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
15: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने, कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
19: सन्तुलित
15: हुनु हुँदैन।
19: माटो बनाउँदाखेरि के ख्याल गर्ने किसानले?
15: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू,
19: मित्रजीवहरू,
15: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
19: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
15: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
19: त्यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
15: नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
19: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
15: ढुसी धेरै किसिमका हुन्छन्। ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्मा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
19: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
15: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ, अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने, त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो। हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन्, जसले गर्दाखेरि सुक्खा
19: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त।
15: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो होइन। किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन्, जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन्, अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्। तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन्, उनीहरू विभिन्न संचार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ।
19: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त। त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
15: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो। नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन। जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ, हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ, तर यहाँ त्यस्तो छैन नि। यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ। अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो, त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको। यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ। यो त ठुलो एरिया भयो, जस्तै बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ, र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन। यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ।
18: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि जेल चलान आदेश जारी गरिएको छ। सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ। सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ। मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ। र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दछ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्नेछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

नमस्कार, कृषि विकास कार्यालय लम्सुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा तेस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्ने पनि विभिन्न विषय लिएर हामी आएको छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने, कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले प्रांगारिक कफी खेतीको बारेमा जानकारी राखेका थियौं। प्रांगारिक कफीका प्रकार र प्रयोग विधिका बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई प्रांगारिक धान खेतीका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौ। धान नेपालको प्रमुख र महत्वपूर्ण बाली हो। आम नेपालीहरूको जीविकोपार्जन, खाद्य सुरक्षा, आय स्रोत तथा रोजगारीको मुख्य आधारशील नै धान हो। संसारमा करिब 16 करोड़ 21 लाख हेक्टरमा धान खेती भई 75 करोड़ 54 लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ, जसको 90% उत्पादन तथा खपत एसियाली मुलुकहरूमै हुन्छ। उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढ़ी धान उत्पादन गर्ने देश चीन हो र त्यसपछि क्रमशः भारत, इण्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् भने नेपाल 17 स्थानमा पर्दछ। नेपालमा कृषिको कुल गृहस्थको 15.35% योगदान धानको रहेको छ। नेपालमा कुल जनसंख्याको करिब 60% जनसंख्याले कृषिलाई नै आफ्नो मुख्य पेशाको रूपमा अपनाउँदै आइरहेका छन्। नेपालमा करिब 14,73,000 हेक्टर जग्गामा धान खेती गरेको पाइन्छ, जसको औसत उत्पादकत्व 3.8 रहेको छ। यसको खेती तराईदेखि उच्च पहाड़सम्म गर्न सकिन्छ। आकाशे पानीको भरमा लगभग 51 पाखो बारीमा धानको खेती हुने गरेको छ। नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धानको रूपमा धान खेती हुने गर्दछ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको 47% जमीनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा 70% भन्दा बढ़ी छ। अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब 43% धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा 53% धानको हिस्सा रहेको छ। नेपालमा वार्षिक करिब 1.5 खर्ब रूपियाँ बराबरको धान तथा यसका उप उत्पादनहरू प्राप्त हुने गर्दछ। अब सुनौ मध्य पहाड़मा हुने धानका जातहरू। धान नेपालको अधिकांश क्षेत्रमा लगाइने हुँदा यसका जातहरू क्षेत्र अनुसार फरक फरक रहेको पाइन्छ। हालसम्म चलन चल्तीमा रहेका मध्य पहाड़मा हुने धानका प्रमुख जातहरू यस प्रकार छन्। खुमल 4 मध्य पहाड़मा लगाइन्छ। खुमल 4 प्रति हेक्टर 6.3 टन उत्पादन हुन्छ। खुमल 8 मध्य पहाड़ 9.8 टन प्रति हेक्टर। खुमल 10 मध्य पहाड़ 4.5 टन प्रति हेक्टर। खुमल 12 मध्य पहाड़ 5.0 टन प्रति हेक्टर। खुमल 11 काठमाडौँ उपत्यका 10 टन प्रति हेक्टर। साइनु 242 मध्य पहाड़ तथा उपत्यका 7.3 टन प्रति हेक्टर। खुमल 14 मध्य पहाड़ 5.0 टन प्रति हेक्टर। खुमल बासमती 16 मध्य पहाड़ 4.5 टन प्रति हेक्टर। तराई तथा भित्री मधेस र खोला किनारा भित्र मधेसको जस्तै हावापानीमा लगाइने धानका जातहरू। बहुगुणी 1 तराई तथा भित्री मधेस 5.2 टन प्रति हेक्टर, सुख र डुबान दुवै सहने। बहुगुणी 2 तराई तथा भित्री मधेस 5.5 टन प्रति हेक्टर, सुख र डुबान दुवै सहने। सावित्री तराई तथा भित्री मधेस 4 टन प्रति हेक्टर, मध्यम मसिनो। सुख धान 3 तराई तथा भित्री मधेस 3.5 टन प्रति हेक्टर, सुख सहने। सुख धान 5 तराई तथा भित्री मधेस
3.2 टनदेखि 4.5 टन प्रति हेक्टर सुख सहने, हर्दीनाथ चाम्बा बन्सुली तराई तथा भित्री मधेश 4.8 टनदेखि 5.8 टन प्रति हेक्टर मसिनो दाना भएको, स्वर्ण सब एक तराई तथा भित्री मधेश 4.5 टन प्रति हेक्टर डुबान सहन सक्ने, सम्भा मन्सुली सब एक तराई तथा भित्री मधेश 4.5 टन प्रति हेक्टर डुबान सहन सक्ने, रामधान तराई तथा भित्री मधेश 4.9 टन प्रति हेक्टर मध्यम मसिनो, राधा चार तराई तथा भित्री मधेश 3.2 टन प्रति हेक्टर मोटो दाना भएको। चैते धानका जातहरू हर्दीनाथ तराई भित्री मधेश तथा नदी किनारामा लगाइन सकिने, चैते र वर्षे दुवैमा हुने, हाल धाटी मरुवा बढ़ी देखिन थालेको। चैते पाँच तराई भित्री मधेश तथा आसपासमा लगाइने, चैते र वर्षे दुवैमा हुने, मसिनो दाना भएको। चैते पाँच तराई भित्री मधेश तथा नदी किनारामा लगाइन सकिने, छिटो पाक्ने खालको। सीएच 45 तराई भित्री मधेश तथा नदी किनारामा लगाइने। वर्णशंकर जातहरू हर्दीनाथ हाइब्रिड एक तराई भित्री मधेश तथा समुद्र सतहबाट 1000 मिटरसम्म 6.5 मेट्रिक टनदेखि 8.2 मेट्रिक टन प्रति हेक्टरसम्म हुने लामो मसिनो। हर्दीनाथ हाइब्रिड 3 तराई भित्री मधेश तथा समुद्र सतहबाट 1000 मिटरसम्म 5.6 मेट्रिक टनदेखि 9.3 मेट्रिक टनसम्म हुने मध्यम मसिनो दानाको। धान खेतीको हावापानी र माटो सफलतापूर्वक धान खेतीको लागि 500 देखि 2500 मिलिलिटरसम्म पानी, मन्द गतिले चल्ने हावा आवश्यक छ। धानको उत्पादनको लागि 20 डिग्री सेल्सियसदेखि 37 डिग्री सेल्सियस तापक्रम आवश्यक छ। शुरूमा औसत तापक्रम कम भयो भने पेर्न तयार हुन बढ़ी दिन लाग्छ र कम गाछ हल्छ। बाला निस्कने बेलामा तापक्रम कम भएमा धेरैजसो धानका दाना खोक्न हुन्छन्। धानको बिउ उम्रनको लागि माटोमा न्यूनतम 16 डिग्री सेल्सियस तापक्रम चाहिन्छ। चिम्टाइलो वा दोमाट कडा माटो धान उत्पादनको लागि उपयुक्त हुन्छ। 5.6 देखि 7 पीएच मान धान खेतीका लागि अति उपयुक्त हुन्छ। जुन माटोमा बढ़ी आर्द्रता राख्न सक्ने शक्ति हुन्छ त्यो माटो धान खेतीको लागि राम्रो मानिन्छ। बाली रोप्ने समय धानको बाली रोप्ने समय उच्च पहाड़ वर्षी धान वैशाख अन्तिमदेखि जेठ दोस्रो हप्तासम्म, मध्य पहाड़ वर्षे धान जेठदेखि असारसम्म, तराई वर्षे धान जेठदेखि असारसम्म, चैते धान फागुनदेखि चैतसम्म। धानको बिउरा बेर्न तयार पार्ने तरिका साधारणतया 1 हेक्टरमा 50 किलोग्राम शुद्ध उमर शक्ति कम्तीमा 85% भएको बिउ प्रयोग गर्नुपर्दछ। एक कट्ठको लागि 1.6 केजी र एक रोपनीको लागि 2.5 केजीको बिउ आवश्यक पर्दछ। बिउको उपचार बिउ छर्नुभन्दा पहिले क्याप्टान 50 WP वा थिराम 75 WP 2-3 ग्राम प्रति केजीका दरले उपचार गर्ने वा बिउलाई ट्राइकोडर्मबाट बनेका जैविक विषादी प्रविधिको सल्लाह बमोजिम पानी निथारेको बिउमा राम्ररी मिसाउँदा बिउबाट सर्ने रोगहरूलाई कमी गर्नुको साथै अंकुरण बढ़ाउनमा पनि मदत गर्दछ। ब्याड व्यवस्थापन ब्याड तयार गर्नुभन्दा 3-4 हप्ता अगाडि जमीनलाई 300 गेजको प्लास्टिकले हावा नपस्ने गरी छोप्दा माटोभित्र रहेका रोग तथा किराहरू नियन्त्रण गर्न सकिन्छ। राम्रोसँग जोतेर धुले वा हिले ब्याड राख्न सकिन्छ। छरुवा विधिबाट पनि धान खेती गर्न सकिन्छ। बिउको सफाई बिउ रोप्नु पूर्व भएका भूस तथा किरा लागेका बिउ हटाउने, सफा बिउलाई नुन पानीको घोलमा डुबाउने, यसको लागि 1/2 केजी नुन 4 लिटर पानीमा मिसाउने वा सोही अनुपातमा आवश्यकता अनुसारको परिणामको घोल बनाउन सकिन्छ। घोलमा तैरिएको पोगल्टे बिउ सबै फाल्ने र भाँडाको पिनमा रहेको राम्रो बिउ सफा पानीले पखालेर करिब 6 घण्टा जति छायामा सुकाउने। ब्याडमा मलखाद व्यवस्थापन गोठे मल 300 देखि 450 केजी, यूरिया 3 केजी, डीएपी 4.5 केजी र म्यूरेट अफ पोटास 3 केजी प्रति रोपानी प्रयोग गर्ने, बिरूवा नाइट्रोजन तत्वको कमीले
पहिलिन थालेमा यूरिया 3 केजी प्रति रोपनी वा 5 ग्राम यूरिया प्रति लिटर पानीमा घोली बिरूवामा छर्नु पर्दछ। धान रोप्ने दूरी धानको बेर्न रोप्दा एक गाजमा उन्नत जात भए 2-3 बेर्न र वर्णशंकर जात भए 1-2 बेर्न रोप्नु उपयुक्त हुन्छ। बिरूवा रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नु राम्रो हुन्छ। बेर्नको गहिराई बढ़ी भएमा गाज ढिलो आउने हुन्छ। बोटको दूरी 20 सेन्टिमिटर र एक हारदेखि अर्को हारको दूरी 20 सेन्टिमिटर राख्दा राम्रो हुन्छ। सिंचाई गाज हाल्ने बाला पोटाउने फूल फुल्ने र दाना सारो हुने अवस्थामा सिंचाई अति आवश्यक छ। त्यस्तै गरेर बेर्ना सारेदेखि धान काट्नुभन्दा 20 दिन अघिसम्म खेतमा पानीको सतह करिब 2.5-5 सेन्टिमिटर गहिराई कायम गर्नुपर्दछ। यसो गर्दा धान खेतमा झारपात नियन्त्रण गर्न पनि मदत पुग्दछ। पोस्ट इमर्जेन्स झारपात नियन्त्रण गर्ने विषादीहरू जस्तै 2-4D 2 ग्राम प्रति लिटर पानीमा मिसाएर बिउ छरेको वा बेर्न रोपेका छरेको वा रोपेको 25 दिनपछि छर्ने वा नोमानिगोल्ड 0.4 ml प्रति लिटर पानीमा मिसाएर बिउ छरेको वा बेर्न रोपेको 25 दिनपछि छरेर बिउ छरेको वा रोपेको 45 दिनपछि मान्छेद्वारा एकपटक हातले गोठमेल गराउँदा झारपातहरू राम्रोसित नियन्त्रण गर्न सकिन्छ। बाली कटानी र चुटानी बाला निस्केको 30-35 दिनभित्र धान काटिहाल्नु पर्दछ। यस बेला धानको उम्रने शक्ति उच्चतम हुन्छ। यदि चिस्यानको मात्रा बढ़ी छ भने 4 घाम सुकाए 14% चिस्यानमा थन्काउनु पर्दछ। धानको बालाको तल्लो भागको दानाहरू कड़ा हुन थालेपछि र करिब 80-85% दानाहरू सुनौला रंग भएपछि बाली कटानी गर्नुपर्दछ। बाली काटेको एक दिनपछि राम्रोसँग धान झाट्ने र धानको चिस्यानको मात्रा करिब 13-14% नआउँदासम्म वा धानलाई दाँते टोकेर फुटाउँदा कत्रंग आवाज नआउँदासम्म राम्रोसँग सुकाउने र थन्क्याउनु पर्दछ। प्रांगरिक धान खेतीको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्सेङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर

0: मुख्य कार्यालय सुन्दर बजार पाँच गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर आठ सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
0: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454848।

0: Extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसीसरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 9864-90301 9864-74-065
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर साथ लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, प्रेसिसर साथ लमजुङ। सम्पर्क 0665200004, 9840050663।
8: लोटी पर्दिरो बैंक विवरण पी भिया मुई खाता खै हाम्रो
9: खै खै बहु कोही लोटरी भर्दिल
10: लोटी पर्दी
9: भर्दी आ भर्दी लोटरी खाली पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बनी खै बिसा खैमै विश्वास आलन फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बनी वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनी आरी
10: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665200509।

0: देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
1: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोफेसनल पेन्सन र एफोर्डेबल सोल्युसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा लेबनन विरुद्धको इजरायली कार्यवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अप्नाएको रवैया प्रति खुशी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबनानको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनान राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबनानमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरूद्ध कार्यवाही गर्न सिंगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरूतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लड़ाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबनानमाथिको कुनै पनि इजरायली हमला वा लेबनानको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ़ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पूर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बाल बालिकाहरू प्रभावित भएका श्रृंखलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साबरी लामुसीलाई बर्खास्त गरेको छ। स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चीनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेइजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन दिन सकेका पाइँदैन। त्यसैता सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढ़ाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केही बेर अघि हामीले बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी शुरूमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौं।
0: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सड़कहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
4: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
0: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको चीनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
4: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
0: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ। अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा, चाहिँ त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
4: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
0: भएको छैन।
4: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
0: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ छिमेकी भइसके पछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
1: उनी थिइन् बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको ब्रिटिश गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिश रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
5: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिश सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिश रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिश सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक मा ब्रिटिश सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
6: 11 बुँदे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
5: ब्रिटिश गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिश गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
7: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
5: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्यूज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिश सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी, काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढ़ी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लड़ाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहू इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहूले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो 14 के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीजो लोटरी पर दिउ छामताई गुदी
1: भर दि आ भर दि बा लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्कता न ठगि सक्या पर्दैन
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशिष्ट नगरपालिका साथ युनिभर्सल चोक लमजुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905230370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो, बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999-9947-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 9846-77-745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर
10: मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Mania Extreme Energy Drink.
1: अनुभवी चिकित्सक अत्याधुनिक प्रविधि गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली
2: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्ट द्वारा 24 घण्टा आकस्मिक सेवा
1: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा 24 घण्टा ल्याब परीक्षण सेवा 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा
2: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे यूएसजी सेवा
1: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथमा 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा
2: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएटी जाँच तथा परामर्श सेवा
1: प्रत्येक दिन ईसीजी सेवा
2: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी
1: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श
2: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण
1: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श
2: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श
1: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श
2: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा
1: अन्य सेवा अन्तर्गत रेबिस टिटानस इन्फ्लुएन्जा लगायतका खोप सेवा
2: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा
1: परिवार नियोजन सेवा
2: मनोसामाजिक परामर्श सेवा
1: नोट घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली थप जानकारीको लागि सम्पर्क 0675990998 9947 69 2 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठिक अगाडि
3: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा
4: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ
3: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल
4: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ
3: हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य
4: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ
3: विस्तृत जानकारीको लागि
4: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906383 मोबाइल 9849068924 र 9845086780
5: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार
6: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार
5: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएस को उत्पादन रेडियो मर्स्याङ्दी रेडियो लमजुङ रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला
7: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
9: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: कृषि ज्ञान केन्द्र लमजुङको अनुरोध।
12: सन्तुलित मलको प्रयोग बाली उत्पादनको प्रमुख आधार हो। रासायनिक र प्राङ्गरिक मलको सन्तुलित प्रयोग गर्नाले उत्पादनमा वृद्धि गर्न सकिन्छ। माटो परीक्षण पश्चात मलखादको मात्रा सिफारिस गरिने भए तापनि साधारणतया पहाड़ी क्षेत्रमा लगाइने खुल्ला सेचिक जातको मकै खेतीका लागि प्राङ्गरिक मल 500 केजी, युरिया 11 केजी, डीएपी 7 केजी र म्युरेट अफ पोटास 4 केजी सिफारिस गरिएको छ। यसै गरी वर्णशंकर जातको मकै लगाउँदा प्राङ्गरिक मल 500 केजी, युरिया 14 केजी, डीएपी 7 केजी र म्युरेट अफ पोटास 5 केजी प्रयोग गर्नुपर्दछ।
13: प्राङ्गारिक मल, डीएपी र म्युरेट अफ पोटासको सिफारिश गरिएको पूरै मात्रामा र युरिया पूरा भागको 1/3 मात्र जमिन तयारीको समयमा हाल्नुपर्दछ। बाँकी युरियाको मात्रालाई 1/3 बाली लगाएको 25-30 दिनपछि र बाँकी 1/3 55-60 दिनपछि प्रयोग गर्नुपर्छ।
11: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
11: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।